0: अचानक उच्च ज्वरो, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
0: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,
3: जनसेवा होम्यो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
4: हाम्रा विशेषताहरू:
3: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
4: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
3: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
4: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, बायस, प्रेसर। तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथिक।
6: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 023-570-752 र 023-581-052, मोबाइल नम्बर 98-26-70-552।
7: कमरिया करे लबालो लाली पप लागेलो। बोले भाइ, कहाँ चल दिनु भएको? यहाँ आउनुहोस्, मिठाई खाएर जाइ हाल्नुहोस्।
8: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ। होस् मिठाई लाइ बोलो, तपाईँको मिठाई तपाईँ आफै राख्नुहोस्।
7: भाग बगलोर, कस्तो मान्छे छ यहाँ? मानव डेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ?
8: मानव डेन्टल
7: ल दाजु, तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
6: ल सुन भले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरि सम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
8: मिठाईलाई बोरो, मिठाई बनाउँदै गर्नुहोस्, म चाहिँ गए मानव डेन्टल केयर।
6: सम्पर्क मानव डेन्टल केयर अर्थ सेन्टर प्राली, दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व, एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 023-584-973।
7: मानव डेन्टल केयर अर्थ सेन्टर प्राली, पहिचानको कुरो छ के, यहाँ भन्नु पर्छ यो कुरो।
9: दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अमरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू: निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू: नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190-85-350, 97046-073-37। खुसीको खबर खुसीको खबर खुसीको खबर मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक दुई खरखरे आम्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिभारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू दमक दुई खरखरे आम्दा। सम्पर्क नम्बर 98526-23023 98526-23037 98438-54085 98223-77636। दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटर सम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि दमक झापा। फोन नम्बर 98160-91-013।
10: हिमशिखर टाइम चेक
11: अहिले 6 बज्यो। यस टाइम चेक का प्रायोजक
12: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउंडेशन दमक।

0: रेडियो हिमशिखर 103.3 मेगाहर्ज।
1: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल भदौ 29 गते सोमबार, सन् 2026 सेप्टेम्बर 14 तारीख भदौ शुक्ल पक्षको तृतीया उपरान्त चतुर्थी तिथि, आज तीज पर्व।
3: काया कैरन का साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
1: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड, चारै ढोका खुला, विपदका कारण यस वर्ष तीजको उत्साह कम।
1: अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रोसुवागढी नै बनाउने गरी गृह कार्य।
2: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक, आकस्मिक अवस्थापछि मनोबल बढाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई।
5: कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो। अन्त यो पीएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले, सबैले सिक्नुपर्छ।
1: इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनीतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
2: र एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
6: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काठ, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरपझोम जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनाऊ।
7: आयोजक घरपझोम गाउँपालिका जोमसुङ मुस्ताङ,
6: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
7: घरपझोम घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर, एसी, एक टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजका अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिला कर्मचारीलाई विदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, र नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सल्लाह छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलहार गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता छ।
3: यसैबीच आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन त्यहाँ पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्कको उमाकुण्ड दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै बासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपति मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी, दोस्रो लाइन भने जयबागेश्वरीबाट देब्रेतर्फको मार्ग, दथु टोल, पाँचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघरको 1 नम्बर ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासल चोक हुँदै शंकराचार्य मठ अघिको आकाशे पुल, प्रहरी पहरागणको सानो ढोकाबाट 2 लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने, त्यसै गरी तेस्रो तिलगंगा पर्यटन काउन्टरसँगै रहेको ढोका राम मन्दिर बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै चार शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकाशे पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन, उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न जाने भक्तजनको गाड़ी पार्किङका लागि गुहेश्वरी पारी, सिफल चौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालामा रहेको महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाड़ीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।
2: २०७२ सालको भूकम्पले थिलो थिलो बनाएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेसको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनाएको छ र आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीच अहिले भोटेकोशी बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले पुर्याएको क्षतिको पुनरुत्थान तथा पुननिर्माणका लागि कुल 7 खर्ब 23 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको द्रुत क्षति र आवश्यक मूल्यांकन प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो। भोटे कोशी नदीमा आएको बाढ़ीका कारण भौतिक सामाजिक तथा उत्पादन क्षेत्रमा व्यापक क्षति छ। प्रतिवेदन अनुसार बाढ़ीबाट सबैभन्दा धेरै पूर्वाधार क्षेत्र प्रभावित छ। पूर्वाधार क्षेत्रमा मात्रै 1.90 खर्ब रूपियाँको भौतिक क्षति छ भने यो क्षेत्रको पुनरुत्थानका लागि 4.73 करोड़ रूपियाँ लाग्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार बाढ़ीका कारण झण्डै 16 लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। 1388 जनाको ज्यान गएको पुष्टि भइसकेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी 5 जिल्लामा ठूलो भौतिक क्षति छ। यी जिल्लाहरूमा 7,570 निजी घर क्षतिग्रस्त बनेका छन्। त्यसै गरी विद्यालय, सार्वजनिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा पनि प्रभावित छन्। यो सामाजिक तथा भौतिक क्षेत्रको पुनरुत्थानका लागि 1.3 करोड़ 59 लाख रूपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। शिक्षा र स्वास्थ्य पूर्वाधारतर्फ प्रभावित जिल्लामा 19 विद्यालयका 6,901 विद्यार्थी प्रभावित बनेका छन्। अर्थतन्त्रमा एकपछि अर्को धक्का आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ भने भोटेकोशी बाढ़ीले क्षति र पुनर्निर्माणका लागि 7.25 खर्ब प्रारम्भिक अनुमानको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: भोटेकोशी बाढ़ी पछि ध्वस्त भनेको चीनसँगको रसुवागढ़ी नाकालाई फेरि सञ्चालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढ़ीदेखि स्याफ्रुबेसीसम्म चीनकै अनुदान सहयोगमा सड़क निर्माण गरेर नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश लागेका छन्। चीन सरकारको अनुदानमा झण्डै 16 किलोमिटर दूरीको स्याफ्रुबेसी रसुवागढ़ी सड़कको स्तर उन्नतिको काम गर्दै गर्दा भदौ 10 को बाढ़ीले बगाएको हो। 6.5 अर्ब रूपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो। रसुवागढ़ी नाकादेखि स्याफ्रुबेसीसम्म सड़क निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकिएको र यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको र 2072 को भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढ़ी केरुङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर भदौ 10 आएको बाढ़ीले रसुवागढ़ीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क समेत टुटेको छ। व्यापारिक नाका रसुवागढ़ी नै बनाउने गृह कार्य कान्तिपुरमा खबर छ।
2: काया कैरनमा आघात जन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व मनाइदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, बाढ़ीले पुर्याएको क्षतिका कारण यस वर्ष उत्साह कम, अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोशी बाढ़ीपछिको पुननिर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य लगायत खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। भोटेकोशी त्रिशुली बाढ़ीमा घर, सड़क र पुलको क्षति अभिलेख हुँदैछ, तर विस्थापनसँगै टुटेको सामाजिक सम्बन्ध, थाथल्लो सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुननिर्माणको सफलता कति सड़क बने, कति पुल जोड़िए र कति घर ठड़िए भन्नेबाट मात्रै नापिँदैन। बाढ़ीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँगको सम्बन्ध कसरी कायम हुन्छ, बालबालिकाको पढ़ाई र मनोसामाजिक पुनस्थापना कसरी हुन्छ, सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छ भन्ने कुरा महत्वपूर्ण हुने विज्ञको भनाई छ। अन्नपूर्ण पोस्टमा खबर छ।
6: भोटेकोशी बाढ़ीको झण्डै 3 हप्ता हुनै लाग्यो। बाढ़ीले ठूलो जनधनको क्षति गर्नुका साथै धेरै मानिसलाई मानसिक रूपमा आघातमा पारेको छ। आकस्मिक विपद पछि देखिने डर, त्रास, बेचैनी, निराशा, निन्द्रामा समस्या, झस्किने वा यस्ता घटनाहरू बारम्बार सम्झिने प्रतिक्रिया समयसँगै कम हुँदै जान सक्छन्। तर यी लक्षणहरू लामो समयसम्म रहिरहेमा त्यसले गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार किन आवश्यक छ भनेर साथी सम्झना महर्जनले मनोविद बासु आचार्यलाई सोध्नु भएको छ।
8: कोही न कोही यो ट्रमामा परेका, विशेष गरी भूकम्प, बाढी जन्ने आघात, युद्ध, डरलाग्दा हिंसा, दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर, उसको विषयहरू हेरेर, उसका कुराहरू सुनेर, आवश्यकता छ छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य संगठनले यसलाई पीएफए भनेर नामाकरण गरेको छ। मनको पीडा त छामेर थाहा हुँदैन, मनको पीडाको टेस्टहरू अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन। सबभन्दा राम्रो जसको इभ्यालुएसन टेस्ट भनेकै क्वेसन आन्सर, र क्वेसन आन्सर गर्दाखेरि व्यक्तिको कुरा सुनेर उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, ढुकढुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा मलाई बाँच्न मन लागेन, अथवा ला म ठेक्न सकिनँ यो पीडा, अथवा मलाई झझल्कोहरू धेरै आए, अब जम्मैको हकमा, अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि भने म त अपराध बोधले त दुर्घटना घटाउन सकिन्छ नि त।
1: व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि के सुझाव दिनुहुन्छ?
8: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन,
1: यो आघातजनक अवस्थामा सुझाव दिनै पाइँदैन,
8: दिनै पाइँदैन, सुन्ने हो धेरै, सुन्ने हो नि, आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने, र आवश्यकता छ कि छैन महसुस गरे छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ, होइन त्यो फिडब्याकहरू लिने, बेला बेलामा असेसमेन्टहरू गर्ने राखेर हुन्छ, राख्नै पर्छ। अहिले गर्ने महत्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने, मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ, अरू मलाई केही चाहिँदैन। एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई ट्रमै लागेन भन्नु, चारवटा भूकम्प पनि फेस गर्नुभएको छ, एक्सिडेन्ट फेस गर्नुभएको छ, पहिरोले गर्दा बुवा या आमा मध्ये एकजनाको डेथ फेस गर्नुभएको छ, र चौथो फेस गर्नुभएको छ, चारवटा फेस गर्दा मलाई त अब यो जिन्दगी त यो त केही प्रब्लमै लागेन सर, उत्तर गएको माझगाउँ भन्ने कामको कुरा हो, कहाँ कहाँलाई के हेल्प गरौँ, मलाई त हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्नु,
1: कस्तो राम्रो,
8: कस्तो राम्रो।
1: कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिरहनु पर्छ।
8: बीएफए चाहिँ दुई चार दिन, पाँच दिन, दस दिन, एक महिनासम्मको हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज, अर्को फेज सुरु हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने लिङ्क गरिदिने, त्यसपछि अब आवश्यकता के छ त, हिजो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ, अनि त्यो चाहिँ असेसमेन्ट गर्ने,
1: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो,
8: दिनै पर्छ। यतिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि प्रहरीले नै सिक्छ, ओडा ओडामा भएका युवाहरूले सिक्छ, कहाँबाट आउने चाहिँ थाहा नै भएन, हेर्नु त अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो, अन्त यो पीएफए सबै क्षेत्रकाले सिक्नु पर्छ, टिचर्सले, विद्यार्थीले, सबैले सिक्नुपर्छ। र यो सिक्नु किन पर्छ भने यो जतिखेरै पीएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि, त्यही वडाका विद्यार्थीहरू जान सक्थे, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे, त्यही वडाका अन्य कर्मचारीहरू, त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे, त्यसरी सिक्नुपर्छ उहाँहरूले। र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुने छ।
6: उहाँ हुनुहुन्थ्यो मनोविद वासु आचार्य, उहाँसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेमान ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिलझिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा

कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730 9856270030। झिझीले सम्पर्क 9703121494। निर्माण ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। भोटेकोशी बाढेपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा विभत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यले निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र झण्डै 70 मिटर गेग्रान हटाउने काम भइरहेको छ। यसै गरी 20 मेगावाटको लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 35 जनाले खोजी गरिरहेका छन्। यस्तै 37 मेगावाटको त्रिशुली 3B आयोजनामा नेपाली सेनाका 98 तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका 10 जना खोजीमा छन्। आयोजनाको आवास गृह क्षेत्रमा गहिराईसम्म उत्खनन भइरहेको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी चल्दै आजको गोर्खापत्रमा खबर छ।
0: अब विदेशको खबर। इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्गबाट हुने जल यातायात व्यवस्थापनबारे छलफल गर्न तय भएको बैठक स्थगित भएको छ। यो सँगै मध्य पूर्वमा जलमार्ग सञ्चालन बारेको कूटनैतिक समाधानको प्रयास प्रभावित बनेको छ। ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले क्षेत्रीय सहमतिका लागि बैठक स्थगित गरिएको बताउनु भएको छ। रोइटर्सका अनुसार इरान र ओमान बीचको सहमतिमा हर्मुजबाट हुने जल यातायात सञ्चालन सम्बन्धी प्रस्ताव खाड़ी देशहरू सामु प्रस्तुत गर्ने तयारी थियो, तर केही क्षेत्रीय देशको अनुरोधमा बैठक स्थगित गरिएको इरानी पक्षले जनाएको छ। यसैबीच हर्मुजमा तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा चिन्ता थपिएको छ। साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो मुख्य पूर्व पश्चिम तेल पाइपलाइन तत्कालका लागि बन्द गरेको छ।
1: अब केही खेल खबर। एसएससी प्रिमियर कपको उपाधि विजेता भएसँगै एसिया कपमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। अस्ति मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हराउँदै उपाधि जितेको नेपाली टोली गैराती काठमाडौँ आइपुगेको हो। ट्रफी सहित स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। मलेसियाको बायोमास ओभलमा अस्ति शनिबार भएको फाइनलमा नेपालले यूएईलाई पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि जितेको हो। उपाधिसँगै नेपाल एसिया कपका लागि पनि छनौट भएको छ। खेलकै अर्को प्रसंगमा भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। यी दुई टोली बीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।
0: अब केही खबर संक्षेपमा। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 देखि शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय कांग्रेसले गरेको हो।
1: अहिले गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो 6 घण्टामा तनहुँमा 100 भन्दा धेरै 65.4 मिलिमिटर वर्षा भएको छ। यस्तै लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि पहाड़ीले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
0: भोटेकोशी बाढ़ीबाट घरबार विहीन पीड़ितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार बाढ़ीमा 7,770 घर क्षतिग्रस्त छन्। तीमध्ये कतिपय पूर्ण र कतिपय आंशिक क्षति भएको विवरण छ। 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढ़ी परिवार संख्या भएमा थप प्रति सदस्य बराबर 2,000 दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय रहेको छ। सुविधा लिन नचाहनेलाई आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई पुनर्संरचना गरिने भएको छ। विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्धन अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागि हो।
0: र कृष्णवीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ र आउँदो असोज 1 गतेदेखि यातायात खुलाउने गरी तयारी छ। ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर हिजो सड़कको परीक्षण गरिएको हो। अब पालो उखानको
1: तीजका कुरा गरे नि खाए जस्तो हुन्छ।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
1: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, चारै ढोका खुल्ला, विपदका कारण यस वर्ष तीजको उत्साह कम।
0: अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य,
1: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक, आकस्मिक अवस्थापछि मनोबल बढ़ाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई,
0: इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनैतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता,
1: र एसएससी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
0: र अन्त्यमा आजको कार्टुन, फेसबुकमा भेटिएको पुरानो कार्टुन लिएका छौ। यहाँ तीज लागेकी श्रीमतीलाई लिएर श्रीमान मोटरसाइकलमा कतै जाँदैछन्। श्रीमतीले शिरदेखि पाउसम्म झरीझुट्ट गरगहना लगाएकी छन्। त्यही बेला प्रहरीले दुवैजनालाई रोकेको छ अनि श्रीमान भन्दैछन्, कहाँ सुन तस्करी गर्नु हजुर, बुढीलाई तीजको दर खाने प्रोग्रामबाट घर लाइजाँदैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

हरितालिका तीज हिन्दू धर्मावलम्बी नारीहरूले देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदै। भदौ दशको बाढीको मुख्य कारण हिम पहिरो भएको ठहर, दुईवडाल निर्माण जोखिम अझै कायमै। पूर्वी पहाड़को प्रमुख आमदानी बनेको अलैंचीको मूल्यमा ह्वातैरास, मुख्य सिजनमै भाव घट्दा किसानलाई चिन्ता। सीमा विवादलाई सम्मानजनक रूपमा समाधान गर्न भारत चीन सहमत, मोदी सी बीच व्यापार सन्तुलन बारे पनि छलफल। एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।

0: मा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: बिहानको खबर परिक्रमाबाट म ग्रीष्माको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संखुवा सभाको खादबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरू साथै हाम्रो नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। खबर परिक्रमा शुरू गरौं मोरङ रतुवा माईबाट पण्डित रामु घिमिरेले तयार पार्नुभएको आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल भाद्र 29 गते सोमबार। तदनुसार ईस्वी सम्बत 2026 सेप्टेम्बर 14 तारीक, नेपाल सम्बत 1146। आज भाद्र शुक्ल पक्षको तृतीया तिथि 7:21 तदुपरान्त चतुर्थी तिथि हरितालिका व्रत चित्रा नक्षत्र ब्रह्मयोग बढी। आज बिहान 7:21 अमृत बेला रहनेछ भने 8:53 10:25 शुभ बेला रहनेछ। चन्द्रमा तुला राशिमा साथै सूर्य भाद्र महिनाभरि सिंह राशिमा रहनेछ। सूर्योदय बिहान 5:49 भएको छ भने सूर्यास्त साँझ 6:08 हुनेछ। खबर अब विस्तारमा। आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत अर्थात तीजको व्रत बस्ने परम्परा छ। यस दिन विवाहित महिला पतिको दीर्घायु र अविवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्छन्। शास्त्रीय रूपमा महिला र पुरूष दुवैले यो व्रत बस्नुपर्ने विधान रहे पनि समाजमा भने महिलाले मात्र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा स्थापित छ। भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी शिव पार्वतीको पूजा र उपासना गर्नाले सुख शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ। संस्कृत भाषाका हरित र आलिका दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ, जसमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी वा सखी भन्ने हुन्छ। सत्ययुगमा आजकै दिन निराहार व्रत बसेर पार्वतीले महादेवलाई स्वामीका रूपमा पाएकी हुनाले यस दिन व्रत बस्दा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास छ। तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा 4 ढोका बिहान 3 नै खुला गरिएको छ। भदौ पहिलो सातादेखि कारोबार शुरू भएको अलैँचीको मूल्य अहिले प्रतिमन 11,000 रूपियाँले घटेको छ। नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार शुरू भएको अलैँचीको मूल्य ह्वात्तै घटेको हो। ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भदौ पहिलो साता प्रतिमन 96,000 रूपियाँमा कारोबार भएको थियो। भदौको दोस्रो साताभर शुरूकै मूल्यमा अलैँचीको कारोबार भएको र त्यसपछि मूल्य घट्न थालेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो। फुङलिङ बजारका व्यवसायी समेत रहनुभएका रेग्मीका अनुसार भदौ तेस्रो सातादेखि अलैँचीको मूल्य निरन्तर घटेको हो। मनको 96,000 रूपियाँमा कारोबार भएको अलैँचीको मूल्य घटेर 83,000 रूपियाँसम्म पुगेको र पछिल्लो 4-5 दिन यता पुनः 2,000 भई प्रतिमन 85,000 रूपियाँमा कारोबार भइरहेको रेग्मीले बताउनुभयो। व्यवसायी रेग्मीले अन्तर्राष्ट्रिय बजारबाट अलैँचीको माग नभएका कारण अलैँचीको मूल्यमा गिरावट आएको बताउनुभयो। अहिले अन्तर्राष्ट्रिय बजारबाट माग नभए पनि गत वर्ष प्रतिमन 1,00,000 रूपियाँ अलैँचीको कारोबार भएको आधारमा स्थानीय व्यापारीले चालू मूल्य निर्धारण गरी कारोबार गर्दै आएको उहाँको भनाई छ।

0: भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनर्स्थापनाका लागि उक्त रकम खर्च हुने आकलन छ। बाढ़ीका कारण 48 अर्ब 24 करोड़ रूपियाँ बराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ। त्यसमा करिब 2 अर्बको माटोको थुप्रिएको छ। यो हटाउनका लागि मात्रै 30 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च लाग्ने अनुमान छ। त्यसै गरी विपद जोखिम न्यूनीकरणका लागि तत्कालै 35 करोड़ रूपियाँ र दीर्घकालका लागि 94 करोड़ 40 लाख रूपियाँ गरी 94 करोड़ 75 लाख रूपियाँ बराबर खर्च हुने अनुमान छ। त्यसै गरी बाढ़ीले विभिन्न 12 वटा जलविद्युत आयोजनामा कार्यरत 909 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ीबाट आयोजना संरचनामा क्षति पुग्नुका साथै ठूलो संख्यामा आयोजना क्षेत्रमा कार्यरत व्यक्ति सम्पर्कविहीन भएको विवरण सार्वजनिक गरिएको छ। रसुवामा बाढ़ीबाट माथिल्लो त्रिशुली 1 र रसुवागढ़ी जलविद्युत आयोजनामा गम्भीर क्षति पुगेको छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 निर्माणाधीन अवस्थामा रहेको आयोजना हो। नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनी एनडब्ल्यूईडीसी प्रबन्धक रहेको यस आयोजनामा 538 जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। 778 जनाको सकुशल उद्धार गरिएको छ। त्यस्तै 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजना सञ्चालनमा रहेको आयोजना हो। रसुवा पावर कम्पनी प्रबन्धक रहेको यस आयोजनामा 93 जना सम्पर्कविहीन भएका थिए भने 7 जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ। झापा इलाम द्रुतमार्गमा पर्ने मेची गल अन्तर्गत इलामको पुवा खोलामा 70 मिटर लामो मोडुलर पुल निर्माण गरिएको छ। संघीय सरकार अन्तर्गत सड़क डिभिजन इलामले यहाँ पुल निर्माण गरेको हो। 3 करोड़ रूपियाँ लागतमा निर्मित पुलको भार वहन क्षमता 30 टन रहेको सड़क डिभिजन इलामले जनाएको छ। पुलको जडान कार्य सम्पन्न भएपछि शनिबार लोड टेस्ट गरिएको सड़क डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभएको छ। उहाँका अनुसार यो पुलबाट 30 टनसम्मको भार वहन क्षमताका ढुवानी साधन वारपार गराउन सकिने पुष्टि भएको छ। लोड टेस्ट सफल भएसँगै पुल सञ्चालनको तयारी अघि बढ़ाइएको पनि उहाँले बताउनु भएको छ। पुलको एकतर्फको ब्याकवाल ढलान सम्पन्न भइसकेको छ, अर्कोतर्फको ब्याकवाल ढलान भइरहेको छ। यो काम सकिएपछि केही दिनमै पुलबाट सवारी आवागमन सञ्चालन गर्ने तयारी सड़क डिभिजन इलामको छ। पुलको संरचनागत सुरक्षा र दीर्घकालीन स्थायित्वका लागि सावधानी अपनाउन डिभिजनले आग्रह गरेको छ। खबर परिक्रमामा अब ब्रेकको पालो।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक 2 खरखरे आमदामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिपारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू दमक 2 खरखरे आमदा। सम्पर्क नम्बर 98526-23023, 98526-37, 98438-54085, 98223-77636।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा जित्दैमा।
1: मामासँग हल्का रमाइलो
2: कमरिया कमैया करे लबालो लाली पपी लागेलो। बले भाइ कहाँ चल दिनु भएको? आउनुहोस् मिठाई खाएर जाइ हाल्नुहोस्।
3: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ, होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तापे आफै राख्नु।
2: भाग बगलोर कस्तो मान्छे छ यार, मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ
3: मानव जेन्टल?
2: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
4: ल सुन बले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ, साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ।

0: अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ। र पौष महिना भरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
1: ए आमा हो, मिठाई लाइ बोरो, मिठाई बनाउँदै गर्नुस्, म चाहिँ गए मानव डेन्टल क्लिनिक।
0: सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर फाली दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
1: मानव डेन्टल केयर अर्थो सेन्टर फाली, पहिचानको कुरो छ के, भन्नु पर्छ यो कुरो।
2: हे भगवान्, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
0: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
0: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन। त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र,
0: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
3: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। दमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
4: प्रोप्राइटर अनुज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
5: ब्रेकपछि पुनः स्वागत छ। अब बाँकी प्रसंगहरू। गत भदौ 10 गते भोटे कोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्याङ खसेर आएको तथ्य सार्वजनिक भएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेहेन्दे खोला क्षेत्रमा गएको आइस रग एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको जनाइएको छ। एक रिपोर्ट।
6: भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक भएको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात पहिरोका कारण बाढ़ी आएको हो। जस्ता 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार यो बाढ़ी रसुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी, नदी किनारामा रहेका रसुवागढ़ी, स्याफ्रोवेसी, बेत्रावती र मलेखुका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाई पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमै भए पनि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराइएको समेत प्रतिवेदनमा उल्लेख छ। बाढ़ीपछि माथिल्लो लेन्दी खोला क्षेत्रमा 2 नयाँ अस्थायी ताल बनेका छन्। यी ताल खुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको समेत प्रतिवेदनमा औल्याइएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ।
5: अब मौसम सम्बन्धी खबर। देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। यति बेला देशका अधिकांश भूभागमा समय बदली भएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा दर्ता भएको छ। सोमबार दिनभर देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपात हुन सक्छ। देशका पहाड़ी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा अनुमान गरिएको छ। मधेस र कोशी प्रदेशका तराई थोरै ठाउँमा चट्याङ सहित वर्षा हुनेछ। कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा

0: भारी वर्षाको जोखिम छ। केही संक्षिप्त खबरहरू। भोटेको सिबाडीपछि रसुवाका जलविद्युत आयोजनामा सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्य निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र युएईका टोली फिर्ता भएका हुन्। विनाशकारी बाढ़ीबाट प्रभावितका लागि धनकुटामा 1,16,48,627 रूपियाँ रकम संकलन भएको छ। धनकुटाका विभिन्न स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, निर्माण व्यवसायी, विद्यालय र स्थानीयवासीबाट रकम संकलन भएको हो। र ताप्लेजुङको सुकेटार विमानस्थलमा 3 महिनादेखि उडान ठप्प हुँदा यात्रु सेवाबाट वञ्चित भएका छन्। प्रतिकूल मौसम लगायतका कारणबाट 3 महिना यता सुकेटारमा उडान नहुँदा यात्रुहरू हवाई सेवाबाट वञ्चित भएका छन्। खबर परिक्रमामा पुनः ब्रेकको पालो।
1: दाँतका बिरामीहरूका लागि खुशीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बंगलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने गरी कम्प्युटराइज सिस्टमद्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9, मधुमल्ला टाढी मोड। फोन नम्बर 021-400-409।
0: ब्रेकपछि पुनः स्वागत छ। अब एउटा देश बाहिरको प्रसंग। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङले दुई देशबीच दशकौंदेखि रहेको सीमा विवादलाई न्यायोचित, व्यावहारिक र आपसी सम्मानसहित समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। नयाँ दिल्लीमा सम्पन्न 18 ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा भएको द्विपक्षीय भेटवार्तामा दुवैजनाले यस्तो प्रतिबद्धता जनाएका हुन्। भारतीय प्रधानमन्त्री मोदीले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम नरहेसम्म दुई देशबीचको सम्बन्ध अगाडि बढ़न नसक्ने प्रश्न पारेका छन्। भारतको परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताले आपसी मतभेदलाई विवादमा परिणत गर्न नहुने साझा धारणा राखेका छन्। यसअघि अगस्त 2025 चीनमा भएको भेटपछि आएको प्रगतिलाई दुवै पक्षले सकारात्मक रूपमा लिएका छन्। दुई नेताबीच सीमा विवादसँगै व्यापार असन्तुलन र आपूर्ति श्रृंखला सम्बन्धी विषयमा पनि छलफल भएको जनाइएको छ। अब खेल खबर। एसएससी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा युएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कप मा छनौट भएको नेपाली टोली आइतबार राति नेपाल आइपुगेको हो। ट्रफीका साथ फर्किएको नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। मलेसियाको बायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले युएईमाथि 40 रनको जित हासिल गरेको थियो। नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी घोषित भएका थिए। नेपाली टोली अबको केही दिनमा एसियन गेम्सका लागि जापान प्रस्थान गर्नेछ। खबर परिक्रमाको अन्त्यमा मुख्य पुनः एकपटक। आज हरितालिका तीज, हिन्दू धर्मावलम्बी नारीहरूले देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदै। भदौ 10 कबाडीको मुख्य कारण हिम पहिरो भएको ठहर, दुईवटा नयाँ खतरा ताल निर्माण जोग। पूर्वी पहाड़को प्रमुख आमदानी बनेको अलैंचीको मूल्यमा ह्वात्तै ह्रास, मुख्य सिजनमा भाव घट्दा किसानलाई हिन्दा। सीमा विवादलाई सम्मानजनक रूपमा समाधान गर्न भारत चीन सहमत, मोदी सी बीच व्यापार सन्तुलन बारे पनि छलफल। र एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो। यसका साथै खबर परिक्रमा अहिलेलाई यति नै। प्रविधि संयोजनमा सुरजसँगै म ग्रीष्मा पनि आज्ञा माग्छु। नमस्ते, शुभ दिन।

0: होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
1: हाम्रो विशेषताहरू
0: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
1: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, विनाश, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
0: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
1: स्पन्डलाइटिस, साइटिका, पथरिया, प्रोस्टेटिस, ट्युमर, पायोरिया, पायल्स, प्रेसर, सुगर, चर्म रोग, मुसा, हिल, डन्डिफोर,
0: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, फुल्ने, निदाउने,
1: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
0: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
2: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक सब थाना अगाडि। फोन नम्बर 0375707, मोबाइल नम्बर 98526705752।
3: दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी हाम्रा सेवाहरू, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू, नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190853540373।
4: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
5: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नु भएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 149-53-162।
6: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू,
1: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
6: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
1: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
6: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
1: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
6: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडाङ्गी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
1: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
2: हिमशिखर टाइम चेक,
3: अहिले 7 बज्यो। यस, टाइम चेक का प्रायोजक,
4: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, सीएससीआई एजुकेशन फाउंडेशन दमक।

0: वर्षदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपालको स्तर चिन्ह 191 बाट सम्मानित बजरङ स्टिलको TMT छड, आइबीम, एंगल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: कल्याणी हो, यो दाँत पनि कति दुख, जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
5: काकी अहिले के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
4: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
5: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा सुन्नेमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि दाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गलाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि, ढुक्क भएर गए हुन्छ। बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि, अब आइया गएर बस्नु पर्दैन काकी।
6: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 023-576-777, मोबाइल 97-697-27-934।
7: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मङ्गलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछौ।
8: नमस्ते, म हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्भाग रेडियो हिमशिखर 103.3 MHz।

दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रणालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409। दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट, न मोबिल चाहिने न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटर सम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक झापा, फोन नम्बर 9816-091-013।

0: ग्लोबल जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौँ। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निक्लाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820703882, 9843217353। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
3: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
4: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
3: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोर्नी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
4: महिला सम्बन्धी महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नहराने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
3: छाला सम्बन्धी, मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नम पाक्ने आदि,
4: श्वास प्रश्वास सम्बन्धी, रुगा खोकी, दम, नाक बन्द हुने आदि,
3: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल जर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 9846211181, 9846211181।
5: नमस्ते, म हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
1: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
2: हाम्रा विशेषताहरू
1: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
2: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
1: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
2: स्पन्डलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पाइल्स, प्रेसर, सुगर, चर्म रोग, मुसा, खिल, डन्डिफोर,
1: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, फुल्ने, निदाउने,
2: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
1: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 023-570-752 र 023-581-052, मोबाइल नम्बर 98-526-70-552।

0: पैकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
3: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
2: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
4: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
2: दम,
4: गठियाबार,
2: पित्त पथरी,
4: मूत्र पथरी,
2: ट्युमर,
4: क्यान्सर,
2: डायबिटिज,
4: पक्षघात,
2: मृगौला र पेसाब सम्बन्धी रोगहरू,
4: नाक घाँटीको रोग,
2: हार्ट जोनी र नसाको रोग,
4: थाइराइड, किडनी फेल भएकाहरू,
2: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
5: नायक होम क्लिनिक, शङ्कर चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892।
6: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
7: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
8: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
7: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
8: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
7: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
8: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
7: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँ भरि।
9: जापानिज इन्सेफलाइटिस रोग बारे स्वास्थ्य कार्यालय झापाको जरुरी सूचना।
10: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
11: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
10: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
11: बेसरी टाउको दुख्ने,
10: उच्च ज्वरो आउने, बेहोस हुने,
11: घाँटी अररो कडा हुने,
10: कम्पन हुने,
11: पक्षघात हुने
10: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
11: जापानिज इन्सेफलाइटिसबाट बस्ने उपायहरू:
10: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
11: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
10: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
11: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
10: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
11: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
10: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
9: स्वास्थ्य कार्यालय झापा।
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 MHz।

0: निशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा घिजा सुनेर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, घिजाको अपरेसन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँत नभएको ठाउँमा झिक्लु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
1: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरभीजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
0: उक्त कुरा बिरामी आफैले कवच बबलबाट हेर्न सकिनेछ।
1: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
2: ओरो डेन्टल केयर प्रणाली, दमक चोक, चोक छापा, फोन नम्बर 023571522।
3: हिमशिखर टाइम चेक,
4: अहिले 8 बज्यो।
5: यस, टाइम चेक का प्रायोजक
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हार जोर्नु तथा मांसपेशी दुख्नु, वाकपाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिर आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्तासुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू: ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू: दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसिटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, मिक्लाजुङ 7 मधुमल्ला टाढी रोड उत्तर टावर भएको घरमा, फोन नम्बर 9820-70-83-82, 9840-21-753।
4: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
5: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
4: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
6: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
7: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
6: दम,
7: गठियाबाद,
6: पित्त पथरी,
7: मूत्र पथरी,
6: ट्युमर,
7: क्यान्सर,
6: डायबिटिज,
7: पक्षघात,
6: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
7: नाक कान घाँटीको रोग,
6: हाड जोर्नी र नसाको रोग,
7: थाइराइड, किडनी फेल भएकाहरू,
6: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
4: नायक होम क्लिनिक, शङ्करदल चोक, दमक, छापा, फोन नम्बर 9842-093-892, 9842-093-892।
0: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाई हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350 97046073।
8: हे भगवान्, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
9: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
8: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
9: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाऊ न, त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
8: ए हो र,
9: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
10: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। दमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
8: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 98426209330 र 98049131639।
11: नमस्ते, म हाँस्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: वर्षौंदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल पुरस्कार चिन्ह 191 सम्मानित वज्रम स्टिलको TMT शर्ट आइभन एंगल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुनुहोस्। वज्रम स्टिल, शक्तिको नयाँ अवतार।
1: दाँतका बिरामीहरूका लागि खुसीको खबर, अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409। दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट, न मोबिल चाहिने न त सर्भिसिङको झन्झट, एक पटक चार्ज गर्दा 100 किलोमिटरसम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस।

0: इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक, झापा। फोन नम्बर 9816091013।
1: यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
2: काकी अहिले के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
1: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
2: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा सुन्नेमा, विभिन्न थरीका दाँत लाउनु परेमा, अनि डाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गलाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि, ढुक्क भएर गए हुन्छ। बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि, अब आइया गएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 0235677777, मोबाइल 97697794।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछौ। विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसडी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 0235701053, मोबाइल नम्बर 9809453162।

0: सौ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस र माइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का र माइलो।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: अहिले तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ, अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक 2 खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिभरा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू, दमक 2 खरखरे आम्दा। सम्पर्क नम्बर 9856223023, 9856223037, 9438054085, 9223177636।
1: हे भगवान्, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
2: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
1: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
2: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउँ न।
3: त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
1: ए हो र,
3: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
4: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। दमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
1: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 9846220930 र 9809531639।
5: हिमशिखर टाइम चेक।
6: अहिले 9 बज्यो।
7: यस, टाइम चेक का प्रायोजक
8: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउंडेशन दमक।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
2: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
1: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोड्नी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
2: महिला सम्बन्धी, महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नहराने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
1: छाला सम्बन्धी, मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
2: श्वास प्रश्वास सम्बन्धी, रुगा खोकी, दम, नाक बन्द हुने आदि,
1: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा, फोन नम्बर 98-426-21-181, 98-426-21-181।
3: हाई डियर, के छ, ठिक त छौ नि?
4: छैन केही पनि ठिक, आजकल त तिमीलाई भेट्नु पनि साह्रै महँगो हुन थाल्यो है।
3: सरी डियर, नरिसाऊ न, तिमीलाई थाहा छ त म अहिले कस्तो अभियानमा लागिरहेको छु भनेर।
4: थाहा छैन मलाई, आफ्नो बोयफ्रेन्डलाई त केही कुरा सेयर गर्ने टाइम नै कहाँ छ र तिमीसँग।
3: आजको सबै टाइम तिम्रो लागि र हाम्रो अभियानको बारेमा पनि म तिमीलाई सबै बुझाउँछु। ल सुन, सामाजिक यौन विकृति विरुद्ध हाम्रो अभियान द कन्डम हाउस भन्ने मूल नारा सहितको अभियान हो हाम्रो।
4: भन्नाले
3: द कन्डम हाउस दमकले यौन रोगबाट बच्न र सुरक्षित यौन सम्पर्कका लागि कृत्रिम यौन अङ्गहरूको बिक्री सुरु गरेको छ नि।
4: ए, अनि यसबाट चाहिँ के फाइदा छ नि?
3: यसको धेरै फाइदाहरू छ नि। कृत्रिम यौन अङ्गहरूको प्रयोगले गोपनीयता रहनुका साथै विकृति पनि नियन्त्रण हुन्छ, आफू जहाँ गए पनि लान सकिन्छ, अनि यौन अङ्गहरूको प्रयोगबाट पर स्त्री एवं पर पुरुषहरूको भावनात्मक सम्बन्ध साटासाट नहुने भएकाले घर परिवार बिग्रने डर पनि त हुँदैन नि।
4: ओहो, यो त धेरै राम्रो रहेछ नि। अनि यो द कन्डम हाउसमा अरू सेवा सुविधा के छ नि?
3: यहाँ त कपालहरूलाई आवश्यक पर्ने सबै कुराहरू, शीघ्र स्खलन रोक्ने कन्डम, अति पातलो कन्डम, काँडे कन्डम, पुनः प्रयोग गर्न मिल्ने कन्डम, भाइब्रेटिङ कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, महिला पुरुष दुवैका लागि कृत्रिम यौनाङ्गहरू, महिलाहरूका भाइब्रेटर, सुखापन हटाउने चिल्लो पदार्थ, सिलिकन रिङ, पेनिस पम्प, सिलिकन ब्रा, सरप्राइज गिफ्ट, साथमा अन्य सामग्रीहरू पनि छन् र अझ होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
4: साँच्चै गजबकै रहेछ। अनि यो कहाँ छ बेबी?
3: ए, यो चाहिँ दमक 8 पश्चिम बस स्ट्यान्ड छेउमा रहेको छ र बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म खुल्ला रहन्छ, अनि तिमीलाई पनि कुनै बेला काम लाग्न सक्छ। त्यसैले ल यो नम्बर टिपिराख, 98-446-014-89 र 98-060-85-116।
4: तिमी त निकै बाठी पो भएछौ त।
3: अनि गर्लफ्रेन्ड कसको?
5: याद गर्नुहोस्, पसल सोही बिल्डिङको अगाडिको सटरमा सारेको छ है।
3: बी सेफ एन्ड सेभ अदर्स, द कन्डम हाउस।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: जाइले नि हाम्रो पात्र अगाडि जाइले नि
1: हाम्रो पात्र जोड्छ नेपालीलाई।
2: जनसेवा होम्यो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
3: हाम्रा विशेषताहरू
2: ग्यास्ट्रिक अल्सर हेपाटाइटिस जन्डिस मूर्छा पर्ने क्यान्सर घाँटी दुख्ने
3: टन्सिलाइटिस नाक बन्द हुने सर्दी लागिरहने पिनास कान पाक्ने टाउको दुख्ने केस झर्ने मानसिक तनाव
2: एलर्जी दम बात नसा सम्बन्धी रोग हर्निया पेरालाइसिस
3: स्पेन्डुलाइटिस साइटिका बथरिया प्रोस्टाइटिस ट्युमर पायोरिया पायस प्रेसर सुगर चर्म रोग मुसा खिल डन्डिफोर
2: गुप्त रोग महिला सम्बन्धी रोग शरीर झमझमाउने घोच्ने पोल्ने निदाउने
3: तत्काल अपरेसन गर्नु पर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
2: डाक्टर केपी सुवेदी एमडी होमियोपेथी
4: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक सर थाना अगाडि फोन नम्बर 0235707552 र 0235812052 मोबाइल नम्बर 98526705752
5: कमरिया करे लबालो लाली पप लागेलो पहिले भाइ कहाँ चलिदिनु भएको आउनुहोस् मिठाई खाएर जाइहाल्नुहोस्
6: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ होस् मिठाई आइपऱ्यो तपाईँको मिठाई तापे आफै राख्नु
5: भाग बगलोर कस्तो मान्छे छ यार मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ
6: मानव जेन्टल
5: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई
4: ल सुन भले भाइ त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ अनि सुन त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिना भरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ
6: ए आमा हो मिठाईलाई बोरो मिठाई बनाउँदै गर्नुहोस् मानव डेन्टल
4: सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर प्राली दमक छापा पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै फोन नम्बर 0385849073
5: मानव डेन्टल केयर अर्थो सेन्टर प्राली पहिचानको कुरो छ के यहाँ भन्नु पर्छ यो कुरो
7: दाँतका बिरामीहरूका लागि खुसीको खबर तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी

0: को उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिस कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 97046073।
1: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
2: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
1: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
2: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
1: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
2: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
1: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडाङ्गी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्भार रेडियो हिमशिखर 103.3 MHz।

0: हे भगवान, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
1: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
0: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
1: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउँ न, त्यहाँ
2: एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र,
2: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
3: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
0: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 9846202930 र 9809531639।
4: हिमशिखर टाइम चेक।
5: अहिले 10 बज्यो।
6: यस, टाइम चेकका प्रायोजक
7: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI एजुकेशन फाउन्डेसन दमक।

0: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
1: हाम्रा विशेषताहरू
0: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
1: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
0: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
1: स्पन्डिलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, बायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
0: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, खोज्ने, पोल्ने, निधाउने,
1: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
0: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथिक।
2: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक सर थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052। मोबाइल नम्बर 98526705752।
3: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
2: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
3: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
0: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
3: दम,
0: गठियाबाद,
3: पित्त पथरी,
0: मूत्र पथरी,
3: ट्युमर,
0: क्यान्सर,
3: डायबिटिज,
0: पक्षघात,
3: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
0: नाक कान घाँटीको रोग,
3: हार्ट जोनी र नसाको रोग,
0: थाइराइड, किडनी फेल भएकाहरू,
3: मुटु, छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ। नायक होमियो क्लिनिक, शङ्कर चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892। सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङबाङ ड्राइभिङ स्कुल, दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिलझिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856070030। झिलझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
2: निःशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा गिजा सुनेर रगत आइरहने मुख तथा श्वास गनाउने मुख सम्बन्धी अन्य रोगहरूको उपचार दाँत भर्ने गिजाको अपरेसन दाँतमा खोल राख्ने कृत्रिम दाँत राख्ने दाँत नभएको ठाउँमा छिक्नु नपर्ने गरी दाँत राख्ने नमिलेको दाँतहरू मिलाउने बच्चाको दाँतको विशेष उपचार
4: अत्याधुनिक मेसिनबाट आरसीटी मुखको डिजिटल एक्सरे आरभीजी इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
2: उक्त कुरा बिरामी आफैले कज बबलबाट हेर्न सकिनेछ।
4: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
3: ओरो डेन्टल केयर प्राली दमक चोक जेसिसोक छापा फोन नम्बर 023-571-522।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रो बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409। दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपाक्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपाक्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निक्लाजुङ 7 मधुमल्ला टाढी रोड उत्तर टावर भएको घरमा, फोन नम्बर 9820-70-83-82, 9840-21-753।
1: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ

0: सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
1: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
0: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जोरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
1: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
0: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
1: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
0: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडाँगी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
2: हे भगवान्, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
3: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
3: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाऊ न, त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र,
3: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
4: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। दमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
5: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
6: हो, 1914 को जस्तै मलाई भोजपुरी खुकुरी, मणिपुरी झर्काको थाल बटुका चाहिएको छु, कहाँ पो मिल्ला हौ? त्यही त मलाई पनि मैले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक्का पाइन्छ।
7: होइन, के को बन्ठन हो यो?
6: म पनि त्यही भन्दैछु।
7: त्यही त, त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा, काँसा, भोजपुरी खुकुरी, मणिपुरी झर्का, थाल बटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
6: साथमा महागुरु फाल्गुनन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
7: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
1: साथै ओइगा ब्रान्डका फेन, कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिभरा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 98-526-76-162, विनोद पाण्डे 98-24-083-188, प्रकाश पाण्डे 98-16-030-993, सोभित पाण्डे 98-079-62-602, फोन नम्बर 023-582-594।
8: नमस्ते, म हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा, सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नु भएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ छापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक 2 खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिभारा हस्पिटल प्रालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू, दमक 2 खरखरे आम्दा। सम्पर्क नम्बर 98-526-23-23, 98-526-23-37, 98-438-54-085, 98-223-77-636।
2: हे भगवान्, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
3: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
3: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउ न।
4: त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र,
4: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
5: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
6: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
7: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
8: हिमशिखर टाइम चेक।
9: अहिले 11 बज्यो।
10: यस, टाइम चेक का प्रायोजक,
11: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, सीएससीआई एजुकेशन फाउंडेशन, दमक।
12: पूर्वबाट उदाएको सूर्य सँगै आयो, आफ्नै परिवेशको कुरा बल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छु कुरा हामी, शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी।

0: मचाउँछु पनि आफ्नो खुला भइसक्यो
1: होइन यिनीहरूलाई पनि आफू जस्तै अनपढ गवार बनाउनु मन छ क्या तपाईँहरूलाई खाली काखमा राख्यो बस्यो तिमीहरू फुर्कन खाना आउँछ

हामीलाई अफिस जान ढिला भइसक्यो, बाबु नानीलाई स्कुल जान ढिला भइसक्यो, अब तपाईँहरू त घरमै बस्ने मान्छे पछि बनाएर खाँदा भइहाल्छ नि, कस्तो न्यू भन्नुहुन्छ क्या तपाईँहरू? तपाईँहरू यो घरमा बस्ने मन छैन भने जहाँ जाँदा पनि हुन्छ, गोरु बुढो भयो भने भिर बच्चा, मान्छे बुढो भयो भने न्यू बच्चा भने यही हो।

यो बुढाबुढीहरूले जति गरे पनि दस नपाइने रहेछ। अहिले मैले साथ नदिएको भए त्यही गाउँको चुइले घर बस्नु पर्थ्यो, बुझ्नुभयो? यो महालाई बस्नु मन छैन भने आफ्नो बाटो लागे हुन्छ। तिमीहरूको स्कुल जाने बेला भइसक्यो, मेरो अफिस जाने बेला भइसक्यो, खाना खाना आउनु चुप लागेर। बाबु आऊ त खाना खानु, छोरी आऊ त।

0: बिताएको।
1: हामी वृद्धाश्रम जानु भएको नानी।
0: मैले किन मेरो छ त

0: वर्षौंदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित वज्रम स्टिलको TMT शर्ट आइभी एंगल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुनुहोस्। वज्रम स्टिल, शक्तिको नयाँ अवतार।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर, मेरो एप।
2: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निक्लाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820703882, 9843173।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: नमस्ते, महाशय व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने, तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।

0: पात्रो अगाडि
1: हाम्रो पात्रो जोड्छ नेपालीलाई
2: कमरिया करे लब्बालो लाली पापी लागेलो बोले भाइ कहाँ चल दिनु भएको हँ यहाँ आउनुहोस् मिठाई खाएर जाइ हाल्नुहोस्
3: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ होस् मिठाई आइपऱ्यो तपाईँको मिठाई तापे आफै राख्नु
2: भाग बगलोर कस्तो मान्छे छ यहाँ मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ
3: मानव जेन्टल
2: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई
4: लसुन बले भाइ त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसिटी गरिन्छ साथै सुरक्षित तरिकाले पिपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ अनि सुन त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरि सम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ
3: ए आमा हो मिठाई लाई बोरो मिठाई बनाउँदै गर्नुहोस्
4: सम्पर्क मानव डेन्टल केयर अर्थ सेन्ट्रफाली दमक छापा पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै फोन नम्बर 03584973
2: मानव डेन्टल केयर अर्थ सेन्ट्रफाली पहिचानको कुरो छ क्या यहाँ भन्नु पर्छ यो कुरो
5: खुशीको खबर मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुशीको खबर मृगोला अर्थात किडनी फेल भई नियमित हेमो डायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक 2 खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ सम्पर्क ओम साई पाथिभारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू दमक 2 खरखरे आम्दा सम्पर्क नम्बर 98526-23023 98526-23037 98438-54085 98223-77636
6: हाई डियर के छ ठिक त छौ नि
7: छैन केही पनि ठिक आजकल त तिमीलाई भेट्नु पनि साह्रै महँगो हुन थाल्यो है
6: सरी डियर नरिसाऊ न तिमीले थाहा छ त म अहिले कस्तो अभियानमा लागिरहेको छु भनेर
7: थाहा छैन मलाई आफ्नो बोयफ्रेन्डलाई त केही कुरा सेयर गर्ने टाइम नै कहाँ छ र तिमीसँग
6: आजको सबै टाइम तिम्रो लागि र हाम्रो अभियानको बारेमा पनि म तिमीलाई सबै बुझाउँछु ल सुन सामाजिक यौन विकृति विरुद्ध हाम्रो अभियान द कन्डम हाउस भन्ने मूल नारा सहितको अभियान हो हाम्रो
7: भन्नाले
6: द कन्डम हाउस दमकले यौन रोगबाट बच्न र सुरक्षित यौन सम्पर्कको लागि कृत्रिम यौन अङ्गहरूको बिक्री सुरु गरेको छ नि
7: ए अनि यसबाट चाहिँ के फाइदा छ नि
6: यसको धेरै फाइदाहरू छ नि कृत्रिम यौन अङ्गहरूको प्रयोगले गोपनीयता रहनुका साथै विकृति पनि नियन्त्रण हुन्छ आफू जहाँ गए पनि लान सकिन्छ अनि यौन अङ्गहरूको प्रयोगबाट पर स्त्री एवं पर पुरुषहरूको भावनात्मक सम्बन्ध साटासाट नहुने भएकाले घर परिवार बिग्रने डर पनि त हुँदैन नि
7: ओहो यो त धेरै राम्रो रहेछ नि अनि यो द कन्डम हाउसमा अरू सेवा सुविधा के छ नि
6: यहाँ त कपालहरूलाई आवश्यक पर्ने सबै कुराहरू शीघ्र स्खलन रोक्ने कन्डम अति पातलो कन्डम काँडे कन्डम पुनः प्रयोग गर्न मिल्ने कन्डम भाइब्रेटिङ कन्डम महिलाले प्रयोग गर्ने कन्डम महिला पुरुष दुवैका लागि कृत्रिम यौनाङ्गहरू महिलाहरूका लागि भाइब्रेटर सुखापन हटाउने चिल्लो पदार्थ सिलिकन रिङ पेनिस पम्प सिलिकन ब्रा सरप्राइज गिफ्ट साथमा अन्य सामग्रीहरू पनि छन् र अझ होम डेलिभरीको व्यवस्था समेत रहेको छ
7: साँच्चै गजबकै रहेछ अनि यो कहाँ छ बेबी
6: ए यो चाहिँ दमक 8 पश्चिम बस स्ट्यान्ड छेउमा रहेको छ र बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म खुला रहन्छ अनि तिमीलाई पनि कुनै बेला काम लाग्न सक्छ त्यसैले ल यो नम्बर टिपिराख 98446-014-89 र 98060-85-116
7: तिमी त निकै बाठी पो भएछौ त
6: अनि गर्लफ्रेन्ड कस्तो
8: याद गर्नुहोस् पसल सोही बिल्डिङको अगाडिको सटरमा सारेको छ है
6: बी सेफ एन्ड सेभ अदर्स द कन्डम हाउस
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज

भकारीमा भान्छ चरी आएर खान्छ, भन्देऊ चरीलाई कहाँ जान्छ मेरा बा।

हाम्रो भाउजूले बनाइन् नाङ्लो जत्रो रोटी, नाङ्लो जत्रो रोटी खाने भैँसी भन्दा मोटी मेरा बाजुले।

जति बेला नि भन्छौ तिमीले बिसुसु गाउने बाहिर पानी गर्नला छ कति बेला उठाउने मेरा

ए भकारीमा धान्छ चरी आएर खान्छ, हा भन्देऊ चरीलाई कहाँ जान्छ, कहाँ जान्छ मेरा बाबुरे।

0: तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ, अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक दुई खरखरे आम्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिभारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू, दमक दुई खरखरे आम्दा। सम्पर्क नम्बर 9856223023, 9856223037, 9448054085, 9223377636। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाँगाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9746073037।
1: हिमशिखर टाइम चेक,
2: अहिले 12 बज्यो।
3: यस, टाइम चेक का प्रायोजक,
4: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSEI एजुकेशन फाउन्डेसन दमक।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका भक्तजनहरूको भनाई। जाजरकोटको बौलाहा खोलामा बाढ़ी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध। पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा। काठमाडौँमा 10 दिनमा 4 लाख सिलिण्डर ग्यास वितरण भएको तथ्याङ्क। रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। नेपाल खबरमा अब पूरा खबर। आज तीज पर्व मनाइँदैछ। विगतमा तीज आउनु हप्तौं अघि रौनक शुरू हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भीड़भाड़ भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढ़ी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाई छ। भक्तजनले यसपटक तीजको व्रत तथा पूजासँगै बाढ़ी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 को बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढ़ेको आवाज सुनेपछि भागेका उडा नम्बर 1 का उडा अध्यक्ष धनबहादुर महरले बताउनुभयो। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। जाजरकोट रूकुम पश्चिम र डोल्पालाई जोड़ने प्रमुख सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरूद्ध सड़क खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढ़ेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी 2 महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकन सहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घर पोझ्याङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा। तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले बाढीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाए। जाजरकोटको बौलाहा खोलामा बाढी केही घर पसलमा क्षति भेरी करिडोर अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्रचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्वपूर्ण रहेको उहाँको भनाइ छ। दुई दिने सम्मेलनले घर पझुङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझुङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। तीजको दिन आज सोमबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1200 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको थियो। आज नेपाल सुनचारी व्यवसाय महासंघका अनुसार सुन हिजो तोलाको 3,02,200 रूपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रूपियाँले बढ़ेर चाँदी तोलाको 4,360 रूपियाँमा कारोबार भएकामा आज 40 रूपियाँले घटेर तोलाको 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजलको आपूर्ति केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस विश्व बजारमा डिजलको महत्वपूर्ण आपूर्तिकर्ता मध्य एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसएससी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गए राति मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्गाले एसएससी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नु भएको छ। सचिव खड्गाले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढ़ाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नु भएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीड़ामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुशी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार यूएईलाई 44 रनले पराजित गर्दै नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको हो। साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाए। जाजरकोटको बौलाहा खोलामा बाढ़ी केही घर पसलमा क्षति भेरी करिडोर अवरूद्ध। ओहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा, काठमाडौँमा 10 दिनमा 4 लाख सिलिण्डर ग्यास वितरण भएको तथ्याङ्क, रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त, र देश बाहिर गएर प्रतियोगिता जित्न ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो।

का बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रणालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली निकलाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 0214004049।

0: नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर, मेरो एप।
2: दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 97046073. खुसीको खबर, खुसीको खबर, खुसीको खबर, मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमो डायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक 2 खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिभारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू, दमक 2 खरखरे आम्दा। सम्पर्क नम्बर 9856230023, 9856230037, 9438054085, 9223377636।
3: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू,
4: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
3: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
4: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
3: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
4: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
3: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 गोलडाँगी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023575906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
5: हे भगवान्, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
6: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
5: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
6: तिम्रो सम्पूर्ण समस्याको समाधान, त्यही जाउ न त्यहाँ। एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र,
6: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
7: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। दमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
8: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
9: बिग्रेको मान्छे म भत्केको घर, भत्केको घरको मलाई के को डर। बिग्रेको मान्छे म भत्केको घर, भत्केको घरको मलाई के को डर।
10: नमस्कार, म गायक ड्रमर नेपाली। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 MHz, शिक्षा सूचना मनोरञ्जनको संवाहक।

0: निःशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा गिजा सुनेर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, गिजाको अपरेसन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँतमा भएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
1: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरबीजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
0: उक्त कुरा बिरामी आफैले कज बबलबाट हेर्न सकिनेछ।
1: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
2: ओरो डेन्टल केयर प्राली दमक चोक चेसी सेन छापा, फोन नम्बर 023571522।
3: हिमशिखर टाइम चेक
4: अहिले 1 बज्यो।
5: यस, टाइम चेक का प्रायोजक
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI एजुकेशन फाउन्डेसन दमक।
7: पूर्वबाट उदाएको सूर्य सँगै आयो, आफ्नै परिवेशको कुरा बल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छ कुरा हामी, शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी।

0: वर्षौंदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल पुरस्कार चिन्ह 191 सम्मानित वज्रम स्टिलको TMT शर्ट आइभी एंगल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुनुहोस्। वज्रम स्टिल, शक्तिको नयाँ अवतार।
1: दाँतका बिरामीहरूका लागि खुसीको खबर, अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने, तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रणालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको प्रोटेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
2: यो दाँत पनि कति दुख्न सकेको होला, जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
3: काकी अहिले के गुनगुन गर्दै हुनुहुन्छ हौ, एक्लै गुनगुनाउनुहुन्छ
2: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
3: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा, एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ, महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रै आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि, ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि, अब आइया गएर बस्नु पर्दैन काकी।
4: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ, अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ, फोन 023-576-777, मोबाइल 97-697-27-934।
5: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ। विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर SD प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर SD प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर, फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
6: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
5: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
6: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
5: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
6: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
5: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
6: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: जुनियर एप अथवा बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौँ। थप जानकारीका लागि ग्लोबल आइएमई ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर, मेरो एप।

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम्प धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम्प धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निकलाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 98207।

0: शर्मा, फोन नम्बर 9820703882, 9843217353।
1: कमरिया कमरिया करे लबालो लाली पापी लागेलो। ए बोले भाई, कहाँ चल दिनु भएको? आउनुहोस्, मिठाई खाएर जाइ हाल्नुहोस्।
2: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ। होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तपाईँ आफै राख्नु।
1: भाग बगलोर, कस्तो मान्छे छ यहाँ? मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ?
2: मानव जेन्टल
1: ल दाजु, तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
3: ल सुन भले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ। र पौष महिना भरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
2: ए आमा हो, मिठाई लाइ बोरो, मिठाई बनाउँदै गर्नुहोस्।
3: सम्पर्क मानव डेन्टल केयर अर्थ सेन्टर फाली, दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
1: मानव डेन्टल केयर अर्थ सेन्टर प्राली, पहिचानको कुरो छ के, यहाँ भन्नु पर्छ यो कुरो।
0: जापानिज इन्सेफलाइटिस रोग बारे स्वास्थ्य कार्यालय झापाको जरुरी सूचना।
4: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
5: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
5: बेसरी टाउको दुख्ने,
4: उच्च ज्वरो आउने, बेहोस हुने,
5: घाँटी अरोरो कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने,
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
5: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
5: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
4: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: स्वास्थ्य कार्यालय झापा।
6: नमस्ते, महाशय व्यङ्ग्य कलाकार मनोज गजुरे। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 MHz।

0: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र निशुल्क रूपमा वडा कार्यालयमा दर्ता गरौं गराउ। दमक नगरपालिका 3 नम्बर वडा कार्यालयबाट जनहितमा जारी सूचना।
1: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक।
2: हिमशिखर टाइम चेक,
3: अहिले 2 बज्यो। यस, टाइम चेक का प्रायोजक,
4: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउंडेशन, दमक।

दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने, न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटर सम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक, झापा। फोन नम्बर 9816091013।

0: शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
3: हाम्रा विशेषताहरू
2: ग्यास्ट्रिक अल्सर हेपाटाइटिस जन्डिस मूर्छा पर्ने क्यान्सर घाँटी दुख्ने
3: टन्सिलाइटिस नाक बन्द हुने सर्दी लागिरहने पिनास कान पाक्ने टाउको दुख्ने केस झर्ने मानसिक तनाव
2: एलर्जी दम दाँत नसा सम्बन्धी रोग हर्निया प्यारालाइसिस
3: स्पेन्डुलाइटिस साइटिका बथरिया प्रोस्टाइटिस ट्युमर पायोरिया पायल्स प्रेसर सुगर चर्म रोग मुसा खिल डन्डी फोर
2: गुप्त रोग महिला सम्बन्धी रोग शरीर झमझमाउने घोच्ने पोल्ने हिलाउने
3: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
2: डाक्टर केपी सुवेदी एमडी होमियोपेथी।
4: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक सब थाना अगाडि। फोन नम्बर 0235707552 र 0235180052 मोबाइल नम्बर 9852705552।
5: हे भगवान, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त
4: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
5: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
4: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन। त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र,
4: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट्स सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
6: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। धमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
7: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 9846202930 र 9809431349।
8: हो 1914 को जस्तै मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बटुका चाहिएको छु, कहाँ पो मिला हौ? त्यही त मैले पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक कहाँ पाइन्छ?
9: होइन के को गन्ठन हो यो?
8: म पनि त्यही भन्दैछु।
9: त्यही त, त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा, काँसा, भोजपुरे खुकुरी, मणिपुरे झर्का, थालबटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
8: साथमा महागुरु फाल्गुनन्द र धर्मगुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
9: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
10: साथै ओइका ब्रान्डका फ्यान कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिभरा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक सापा। प्रोफ्राइटर पुष्प बहादुर पाण्डे 9852076162, विनोद पाण्डे 9924083188, प्रकाश पाण्डे 9916030993, शोभित पाण्डे 9907062, फोन नम्बर 0385825994।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: शक्तिको नयाँ अवतार
1: सपना पुरा गर्ने आठ र उद्यमशीलताको यात्रा आठको उडान आफ्नो योजना आफ्नै उद्यम र आफ्नै पहिचानका कथा आठको उडान हरेक शुक्रबार साँझ 6:30 बजेदेखि साथै हरेक दिन विभिन्न समयमा सुन्न सक्नुहुनेछ मात्र रेडियो हिमशिखर 103.3 MHz
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
3: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्नी तथा मांसपेशी दुख्नु वाकपकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
2: डेङ्गु रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
2: घर वरिपरि सफा राख्नुपर्छ डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
3: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
1: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर ब्रेन ट्युमर किडनी फेलर लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन् यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस् शल्यक्रिया नै नगरी हर्निया पाइल्स फिस्टुला फिसर प्रोस्टेट थाइराइड क्यान्सर ब्रेन ट्युमर किडनी स्टोन किडनी फेल छाला रोग सेतो दाग एलर्जी ग्यास्ट्रिक माइग्रेन साइटिका प्यारालाइसिस दम टन्सिल पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ आजै सम्पर्क गर्नुहोस् दमक होमियो क्लिनिक सेन्टर प्राली दमक 6 झापा एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर फोन नम्बर 023-570-153 मोबाइल नम्बर 98-049-1662

0: मामा चाउचाउ प्याकेटभित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
1: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
0: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जोरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
1: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
0: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
1: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
0: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडाँगी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँ भरि।
2: नमस्ते, म हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
1: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
0: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
2: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
0: दम,
2: गठियाबाद,
0: पित्त पथरी,
2: मूत्र पथरी,
0: ट्युमर,
2: क्यान्सर,
0: डायबिटिज,
2: पक्षघात,
0: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
2: नाक कान घाँटीको रोग,
0: हार्ट जोनी र नसाको रोग,
2: थाइराइड, किडनी फेल भएकाहरू,
0: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ। नायक होम्यो क्लिनिक, शङ्करचोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892। सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ। डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हार जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
5: हिमशिखर टाइम चेक।
6: अहिले 3 बज्यो।
0: यस, टाइम चेक का प्रायोजक,
7: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेसन, दमक।

शताब्दीसम्म ढुक्क हुनुहोस् बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: ग्लोबल जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौँ। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: निःशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा गिजा सुनेर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, गिजाको अपरेसन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
3: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरबीजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
2: उक्त कुरा बिरामी आफैले कवच बबलबाट हेर्न सकिनेछ।
3: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
4: ओरो डेन्टल केयर प्राली दमक चोक जेसिसोर छापा, फोन नम्बर 023-571-522।
5: हे भगवान्, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
6: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
5: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
6: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन। त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र,
6: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि,
7: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
8: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन तमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
9: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
8: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोड्नी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
9: महिला सम्बन्धी, महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नरहने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
8: छाला सम्बन्धी, मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
9: श्वास प्रश्वास सम्बन्धी, रुगा खोकी, दम, नाक बन्द हुने आदि,
8: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा, फोन नम्बर 98-426-21-181, 98-426-21-181।
2: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
10: नमस्ते, म हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाई हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्तासुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, भिकाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: कल्याणी हो, यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
5: काकी अहिले के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
4: के हो र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हो।
5: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा सुन्नेमा, विभिन्न थरीका दाँत लाउनु परेमा, अनि डाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा, एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि, ढुक्क भएर गए हुन्छ। बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि, अब आइया गएर बस्नु पर्दैन काकी।
6: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ, फोन 0235677777, मोबाइल 97697734।
7: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछौ।
0: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम्प धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू: ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम्प धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू: दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसिटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निक्लाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820703882, 9840317753। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू

0: हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाँगाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350 97046073।
1: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 MHz।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: ग्लोबल आइडी बैंक सबैका लागि बैंक।
3: हिमशिखर टाइम चेक
4: अहिले 4 बज्यो। यस, टाइम चेक का प्रायोजक
5: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउंडेशन दमक।

अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित वज्रम स्टिलको TMT छड आइभन एंगल र च्यानलहरु प्रयोग गरी शताब्दी सम्म ढुक्क हुनुहोस्। वज्रम स्टिल, शक्तिको नयाँ अवतार।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
3: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
2: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
3: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जोरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
2: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
3: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
2: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
3: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
4: हो 1914 को जस्तै मलाई भोजपुरी खुकुरी, मणिपुरी झर्काको थाल बटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मलाई पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक्का पाइन्छ।
5: होइन, के को बन्ठन हो यो?
4: म पनि त्यही भन्दैछु।
5: त्यही त, त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा, काँसा, भोजपुरी खुकुरी, मणिपुरी झर्का, थालबटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
4: साथमा महागुरु फाल्गु नन्द र धर्मगुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
5: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
2: साथै ओइका ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिबारा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 98-526-76-162, विनोद पाण्डे 98-24-083-188, प्रकाश पाण्डे 98-16-030-993, शोभित पाण्डे 98-079-62-602, फोन नम्बर 023-582-594।
7: नमस्कार, म हुँ तपाईँहरूकै धुरमुसे। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: तपाईँको सेवामा।
1: हाम्रा विशेषताहरू
0: ग्यास्ट्रिक अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
1: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
0: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
1: स्पन्डलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, बायस, प्रेसर, सुगर, चर्म रोग, मुसा, हिल, डन्डिफोर,
0: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, फुल्ने, निदाउने,
1: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
0: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
2: सम्पर्क जनसेवा होम्यो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 0375707552 र 0375812052, मोबाइल नम्बर 98526705552।
3: कमरिया करे लबालो लाली पापी लागेलो। ए बले भाइ, कहाँ चल दिनु भएको? यहाँ आउनुहोस्, मिठाई खाएर जाइ हाल्नुहोस्।
4: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ। होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तपाईँ आफै राख्नु।
3: भाग बगलोर, कस्तो मान्छे छ यहाँ? मानव डेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ
4: मानव डेन्टल?
3: ल दाजु, तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
2: लसुन बले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ। र पौष महिनाभरि सम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
4: ए आमा हो, मिठाईलाई बोरो मिठाई बनाउँदै गर्नुहोस्।
2: सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर फाली, दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
3: मानव डेन्टल केयर अर्थो सेन्टर फाली, पहिचानको कुरो छ के, भन्नु पर्छ यो कुरो।
5: तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060227730, 98526070030। झिलझिले सम्पर्क 97073214490। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
2: निःशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा घिजा सुनेर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, घिजाको अपरेसन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
1: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरभिजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
2: उक्त कुरा बिरामी आफैले कवच बबलबाट हेर्न सकिनेछ।
1: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
5: ओरो डेन्टल केयर प्राली, दमक चोक, जेसी चोक छापा। फोन नम्बर 0375751522।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

दाँतका बिरामी लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रणालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मदला टाढी मोड, फोन नम्बर 0214004 09।

0: मा सम्पर्क गर्नुहोस्
1: ग्लोबल जुनियर मेरो एप।
2: खुशीको खबर मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुशीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक दुई खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिभारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू दमक दुई खरखरे आम्दा। सम्पर्क नम्बर 98526-23023, 98526-23037, 98438-54085, 98223-77636।
3: हे भगवान्, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
4: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
3: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
4: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउ न। त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
3: ए हो र,
4: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
5: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
6: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 98426-20930 र 98049-31639।
7: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
8: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
7: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोड्ने दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
8: महिला सम्बन्धी, महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नरहने वा आफै गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
7: छाला सम्बन्धी, मुसा, खिल, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
8: श्वास प्रश्वास सम्बन्धी, रुगा खोकी, दम, नाक बन्द हुने आदि,
7: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल झर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 98426-21181, 98426-21181।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा, सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, भिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: कमरिया करे लबालो लाली पापी लागेलो, ए बले भाई का चल दिनु भएको ह, तपाईँको मिठाई तापे आफै राख्नु। भाग बगलोर कस्तो मान्छे छ यहाँ, मानव डेन्टल हुँदा हुँदै बगलोर जस्तो भड्केर हुन्छ मानव डेन्टल। ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
2: लसुनबले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिना भरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
1: ए आमा हो, मिठाई लाई बोरो, मिठाई बनाउँदै गर्नुस्, म चाहिँ गए मानव डेन्टल केयर।
2: सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर फाली, दमक छापा, पश्चिम बस स्ट्यान्ड देखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै, फोन नम्बर 023-584-973।
1: मानव डेन्टल केयर अर्थो सेन्टर फाली, पहिचानको कुरो छ के, यहाँ भन्नु पर्छ यो कुरो।
3: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
2: यदि त्यसो हो भने नआतिनुहोस्, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
3: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
4: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
3: दम,
4: गठियाबाद,
3: पित्त पथरी,
4: मूत्र पथरी,
3: ट्युमर,
4: क्यान्सर,
3: डायबिटिज,
4: पक्षघात,
3: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
4: नाक कान घाँटीको रोग,
3: हार्ट जोनी र नसाको रोग,
4: थाइराइड, किडनी फेल भएकाहरू,
3: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुके रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ। नायक होम क्लिनिक, शङ्कर चोक, दमक, छापा, फोन नम्बर 9842093892, 9842093892।
0: सम्झनु होस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
5: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू,
6: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
5: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा

0: कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
1: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
0: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
1: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
0: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 गैलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
2: नमस्ते, महाशय व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद, रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

नेपाली महिलाहरूको मुख्य पर्व तीज हर्षोल्लासपूर्वक मनाइँदै मौलिकता नासिने प्रति बढ्दो चिन्ता। भोटेकोसी बाढीमा बेपत्ता स्वयंको अझै खोजी जारी, अवस्था थाहा नपाउँदा परिवारमा पीड़ा, पुनर्स्थापनामा बजेट अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। बाँदरबाट आजित भएका भोजपुरका किसानले रोजे अन्नबालीको विकल्प, बेसार खेती गर्न थालेपछि आनन्दसँगै बढ़्यो आमदानी। जम्मू काश्मीरमा विद्रोही संगठन लश्कर ए तोयबा पुनः सक्रिय, भारतले बढ़ायो सुरक्षा सतर्कता। र एसीसी प्रिमियर कपको उपाधि प्राप्त भएसँगै नेपाली क्रिकेट क्षेत्र उत्साही, थप उपलब्धिका लागि अझ सुधारको खाँचो।

0: मा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमसेकर 103.3 मेगाहर्ज सँगै संघ सभाको खाँदबारीमा रहेको रेडियो संघ सभा 95.5 मेगाहर्ज सँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा आराधना गर्दै हरितालिकाको व्रत बसेर मनाएका छन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत तीजको व्रत बस्ने परम्परा छ। यस दिन विवाहित महिला पतिको दीर्घायु र अविवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्दछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजको अवसरमा देशभरका विभिन्न शिवालयहरूमा विशेष पूजा तथा दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्दछ। विशेष गरी महिलाहरूले भगवान शिवको पूजा आराधना गरी परिवारमा सुख शान्ति समृद्धि तथा दाम्पत्य जीवनको सफलताको कामना गरेर यो पर्व मनाउने गर्दछन्। तीजका अवसरमा महिलाहरूले बिहानैदेखि स्नान गरी शुद्ध वस्त्र धारण गरेर शिवालय तथा विभिन्न धार्मिक स्थलहरूमा शिवको पूजा अर्चना गर्दछन्। पूजामा शिवलाई मनपर्ने बेलपत्र, धतुरो, फूल, अक्षता, फलफूल तथा विभिन्न पूजा सामग्री अर्पण गर्ने गरिन्छ। तीजको धार्मिक सम्बन्ध विशेष गरी भगवान शिव र पार्वतीसँग जोडिएको छ। धार्मिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या गरी आफ्नो मनोकांक्षा पूरा गर्न गरेको तपस्या र व्रत स्मरण गरी हरितालिका तीज मनाउने गरिन्छ। नेपाली मौलिक पर्वको संरक्षण र निरन्तरतासँगै हालैको बाढीबाट निधन भएकाहरूको चिर शान्तिको कामना गर्दै दमकमा सप्ताहव्यापी गणेश पूजा तथा आराधनाको आयोजना गरिएको छ। कार्यक्रमको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले वैदिक विधि अनुसार भगवान गणेशको मूर्तिमा प्राण प्रतिष्ठा तथा अनावरण गर्दै उद्घाटन गर्नुभयो। गणेश पूजा आराधना एवं विश्व शान्ति स्थापना समितिको आयोजनामा शुरू भएको पूजामा दैनिक रूपमा भगवान गणेशको पूजा आराधना भजन तथा आरती गरिने आयोजक समितिका सदस्य जनक कार्कीले जानकारी दिनुभएको छ। पूजा आयोजक समितिका संयोजक प्रकाश बुढाथोकीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा मूल पूजारी प्रेम गौतमले भगवान गणेशलाई विघ्न बाधा हर्ता तथा शुभ कार्यका देवताका रूपमा पूजा गरिने उल्लेख गर्दै गणेशको आराधनाले सकारात्मक सोच, आपसी सद्भाव र शान्तिको भावना विकास गराउने बताउनुभयो। आयोजक समिति सदस्य रोहित आचार्यले स्वागत गर्नुभएको कार्यक्रममा ताप्लेजुङ स्थित पाथिवरा धामका पुजारी डिल्लीराम आचार्य तथा पाथिवरा बाबा, सशस्त्र प्रहरी उपरीक्षक दिनेश बस्नेत लगायतको उपस्थिति रहेको थियो। लोकप्रिय भजन टोली नमनको विस्तार सहित सोमबार शुरू भएको गणेश पूजा आगामी असोज 5 गतेसम्म चल्ने आयोजक समितिका सचिव गिरिराज भट्टराईले जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या 1392 पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार बाढीमा परेका 4089 जना अझै सम्पर्क विहीन छन्। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार फेला परेका सबमध्ये 542 पुरूष, 336 महिला र 514 आंशिक अङ्ग मात्र फेला परेका छन्। हालसम्म फेला परेका मध्ये 103 शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिएको छ। बाँकी शवको पहिचान र शनाखतका लागि डीएनए परीक्षणलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ। बेपत्ता भएका 4000 भन्दा बढी व्यक्तिको खोजी तीव्र पारिएको छ। बेपत्ता हुने स्वदेशी नागरिकतर्फ 2907 पुरूष, 572 विदेशी नागरिकतर्फ 272 पुरूष र 328 जना महिला छन्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने बताउनु भएको छ। सोमबार सिंहदरबारमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने बताउनु भएको हो। यस्तै उहाँले प्रभावित क्षेत्रमा बाढीपछिको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानका विषयमा जानकारी र सुझाव भएको थियो। सो क्रममा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले बाढीका कारण सड़क सञ्जाल नहुँदा राहत तथा पुनर्निर्माणमा समस्या देखिएकाले क्षतिग्रस्त सड़कलाई छिट्टो खुलाउनु पर्ने बताएका थिए। नगरपालिकाका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 पुल भगाएको र रसुवा धादिङ विदुर जोड्ने सड़कहरू अवरुद्ध हुँदा राहत तथा उद्धारमा समस्या देखिएको बताउनुभयो। प्रधानमन्त्री शाहले 3 सरकार मिलेर आवश्यक पूर्वाधार तत्काल बनाउने प्रतिबद्धता समेत जनाउनु भएको विदुर नगरपालिकाका प्रमुख श्रेष्ठ बताउनुभयो। प्रधानमन्त्रीसँगको भेट सम्बन्धी उहाँको यही जानकारीमूलक भनाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
0: प्रधानमन्त्रीज्यू हाम्रो घटना घटिसकेपछि भोलिपल्टै पुग्नु भएको होइन, उहाँले सबै हिसाबको व्यवस्थापन गर्छौँ भनेर भन्नुभए अनुसार हामी तिनैवटा त मिलेर हामीले काम गऱ्यौँ, उद्धारको काम गऱ्यौँ, राहतको काम गऱ्यौँ। अब होल्डिङ सेन्टरहरू पनि हामीले अहिले विद्युत नगरपालिकामा करिब 20 होल्डिङ सेन्टरमा 1500 चाहिँ हाम्रो प्रभावितहरू हुनुहुन्छ। हाम्रो 1710 घरधुरी चाहिँ क्षति भएको छ, 397 जति क्याजुअलिटी, 160 हेक्टर जमिन कृषि योग्य जमिनहरू अब क्षति भएको छ होइन। अब हाम्रा बजारहरू धेरै क्षति भएको अवस्था छ। अब प्रधानमन्त्रीज्यूले हामीलाई हाम्रो अवस्था के छ होइन, अब भूगोल हाम्रो भएको हिसाबले सक्ने सबै निर्णयहरू व्यवस्थापन गर्ने, प्रदेशले सहजीकरण गर्ने हिसाबले उहाँहरूको के छ समस्या होइन, हामी कस्तो खालको समस्या समाधान गर्नुपर्छ भन्ने हिसाबले उहाँले जुन खालको आज इनिसिएसन लिनुभयो होइन, हामी सबै जनप्रतिनिधिहरू एकदम आभार व्यक्त गर्न चाहन्छु।
2: बाँदरबाट परम्परागत अन्नबाली जोगाउन मुस्किल भएपुरका किसानले खेती गर्ने शैली नै फेरेका छन्। मकै, कोदो, धानदेखि विभिन्न फलफूलसम्म बाँदरले नष्ट गर्न थालेपछि किसानले विकल्पका रूपमा विसार खेतीलाई रोजेका हुन्। विशेष गरी तल्लो भेग तथा जंगल आसपासका क्षेत्रमा बाँदरको समस्या बढ़ी भएकाले ती क्षेत्रमा विसार खेती विस्तार हुन थालेको हो। भोजपुर पाँच पोखिमका किसान नवराज पुयलका अनुसार बाँदरबाट अन्नबाली जोगाउन निरन्तर निगरानी गर्नुपर्ने भए पनि विसारमा त्यस्तो समस्या छैन। विसार खेतीबाट आमदानी समेत राम्रो हुन थालेपछि किसानको थप आकर्षण बढेको छ। भोजपुर पाँचका किसान मैया नानी नौपानीका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै खपत हुने गर्छ। उहाँका अनुसार अहिले स्थानीय बजारमा बेसारको पिठो प्रति कुरुवा 100-120 रुपियाँसम्ममा बिक्री हुने गर्छ। उत्पादनपछि बजार खोज्न पर्ने समस्या समेत नहुँदा किसानहरू बेसार खेतीतर्फ उत्साहित छन्। जंगल नजिकका खेतबारीमा वर्षौंदेखि अन्नबाली लगाउने र बाँदरबाट जोगाउन समस्या रहँदै आएको थियो।

0: संखुवासभाको खाँदबारी नगरपालिकाले नगर क्षेत्रभित्र साहु महाजनसँग भएको ऋण तथा आर्थिक लेनदेन सम्बन्धी कागजात प्रमाणित गराउन नगरवासीलाई आग्रह गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै 2083 भदौ 30 देखि असोज 30 गतेसम्म सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो। नगर प्रमुख महेश थपलियाका अनुसार स्थानीय साहु महाजनसँग विभिन्न मितिमा लेनदेन गरेका नागरिकले ऋण रकम फिर्ता गर्ने क्रममा विभिन्न वाहना बनाई रकम असुली गर्न अवरोध सिर्जना गरेको भन्दै लिखित तथा मौखिक उजुरीहरू नगरपालिका तथा वडा कार्यालयमा प्राप्त भएका छन्। त्यसपछि लेनदेन सम्बन्धी कागजको सत्यता र आधिकारिकता जाँच गरी वडा कार्यालयबाट प्रमाणित गर्नुपर्ने भएकाले सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले ऋण सम्झौता भरपाई चेक तमसोको अन्य कागजात लेनदेन सम्बन्धी प्रमाणीकरण गराउनुपर्ने पीड़ित पक्षलाई तोकिएको अवधिभित्र वडा कार्यालयमा उपस्थित हुन आग्रह गरेको थपलियाले जानकारी दिनुभएको छ। सुनसरीको बराह क्षेत्र नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा धनी पूर्जा प्राप्तिको प्रक्रिया अघि बढाउन निस्सा वितरणको काम तीव्र पारेको छ। नगरपालिकाका 11 वटै वडामा कुल 10,407 जना निस्सा पाउने प्रक्रियामा रहेको बराह क्षेत्र नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार अधिकांश वडामा निस्सा वितरण भइसकेको छ भने वडा नम्बर 1, 3, 4 र 6 वितरण गर्न छ। बराह क्षेत्र नगरपालिका 10 ले 362 जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको वडा अध्यक्ष तेजबहादुर गुरुङले बताउनु भएको छ। खबर परिक्रमामा अब पालो ब्रेकको।
1: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856070030। झिलझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले शीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% छुट सहित सफल उपचार गरिन्छ। मोबाइल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
2: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
3: हाम्रा विशेषताहरू
2: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
3: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
2: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
3: स्पेन्डुलाइटिस, साइटिका, बथरिया, प्रोस्टाइटिस।

0: स्ट्युमर पायोरिया बायस हाम्रो मुसा खिल डन्डीफोर
1: गुप्त रोग महिला सम्बन्धी रोग शरीर झमझमाउने घोच्ने पोल्ने निदाउने
0: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ
1: डाक्टर केपी सुवेदी एमडी होमियोपेथी
2: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक सब थाना अगाडि फोन नम्बर 0235707552 र 0235812052 मोबाइल नम्बर 98526705752
3: ब्रेकपछि बाँकी खबर नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व तीजको आज मुख्य दिन श्रद्धालु महिलाहरूले निराहार व्रत बसी यो पर्व मनाएका छन् तर सांस्कृतिक रूपमा मनाइँदै आएको हरितालिका तीज मनाउने परम्परा पछिल्लो समय फेरिँदै गएको छ पुस्तौंदेखि चलिआएको मौलिक परम्परा संस्कार र सांस्कृतिक अभ्यासमा परिवर्तन आउँदै जाँदा तीज पर्वमा आधुनिकताको प्रभाव बढ्दै गएको देखिन्छ
4: विगतमा तीजलाई मिराने दर्खाने भगवान शिवको पूजा आराधना गर्ने तथा परम्परागत गीत र नृत्य मार्फत दुःख सुख साटासाट गर्ने पर्वको रूपमा मानिन्थ्यो महिलाहरू समूहमा भेला भएर मौलिक तीज गाउँदै आफ्ना सामाजिक पारिवारिक तथा व्यक्तिगत अनुभवहरू अभिव्यक्त गर्ने गर्थे तर पतिको दीर्घायु र पारिवारिक सुख शान्तिको कामना गर्दै निष्ठापूर्वक व्रतली मनाइने पर्व क्रमिक रूपमा बदलिँदै गएको पनि देखिन्छ
5: पहिले अब माइती लिन आउँथे अब जाइन्थ्यो माइत जाइन्थ्यो लिन आउँथे अहिले हलोमा छ अहिले केही जाने कुरो पनि छैन केही छैन अब अहिले त अब कोही आउँदैनन् कोही जाँदैन आउँछन् जान्छन् कता आउँछन् कता फोनबाट हुन्छ पहिलेको जस्तो छैन अहिले पहिले आउनुहुँदा ए बुवा आउनुहुन्थ्यो दाजुभाइ आउनुहुन्थ्यो लान्थे चेलीबेटी अनि कसैले पठाउँदैनथे र रुँदै बस्नुपर्थ्यो अब मेलापातमा जानुपर्थ्यो घाँसपातमा जानुपर्थ्यो अहिले अब जताभावी नै अब छ अहिले चाहिँ जस्तो लुगा लागि छ जस्तो गरे पनि छ पहिलेको त्यस्तो थिएन लिन आउँथे जान्थ्यौँ दर पकाउँथ्यौँ खान्थ्यौँ जिम्ती लेख्थ्यौँ राति पूजा लान्थ्यौँ अनि सङ्गीत खेल्थ्यौँ बालन खेल्थ्यौँ
4: धार्मिक ग्रन्थहरूका अनुसार यो पर्व देवी पार्वतीले भगवान शिवलाई पतिका रूपमा पाउनका लागि गरेको कठोर तपस्याको स्मरण स्वरूप मनाइन्छ भन्ने मान्यता छ हरितालिका शब्द हरित अर्थात् हरण गरिएको र आलिका अर्थात् साथी सखी शब्दबाट बनेको मानिन्छ जसले पार्वतीका सखीहरूले उनलाई घरबाट लगेर वनमा लुकाई तपस्यामा सघाएको प्रसङ्गलाई जनाउँछ भन्ने विश्वास पुराणहरूमा पाइने धार्मिक सामाजिक अगुवाहरूको धारणा छ
6: शुक्ल पक्षको तृतीया तिथिलाई हरितालिका भनेर पनि धर्मशास्त्रमा वर्णन पाइन्छ र साथीहरूले हरण गरेर पार्वती मातालाई हरण गरेर लगेर हुनाले यसको नाम हरितालिका ती भन्ने रहेको पुराणमा अथवा कथामा शास्त्रमा आउँछ होइन यो भाग शुक्ल पक्षको तृतीया आज
4: पछिल्लो समय तीज मनाउने शैलीमा परिवर्तन देखिएको छ तीज गीतमा आधुनिक संगीतको प्रयोग भड्किलो पहिरन महँगा भोज तथा पार्टी प्यालेसहरूमा हुने दर कार्यक्रम र सामाजिक सञ्जालका लागि गरिने फोटो तथा भिडियो प्रदर्शनले पर्वको स्वरूप नै परिवर्तन भइरहेको प्रति धेरैले चिन्ता पनि जनाएका छन्
7: नेपालमा मात्र नभएर विश्वमा नै महिलाहरूले तीज मनाउनुहुन्छ तर यो तीज मनाउनु भनेको हामीले एउटा धनी महिलाहरूदेखि लिएर एउटा गरिब महिलाहरू समक्ष पनि उहाँहरूका दुःख पीडामा हामीले साथ दिँदै उहाँहरू समक्ष हामीले महिलाहरूका ती वेदनाहरूका गीतहरू गाउने अनि उहाँहरूको दुःखमा साथ दिने उहाँहरूलाई हामीले पनि अगाडि बढाउने यस्ता हामीले उहाँहरूसँग हामीले तडक भडक होइन सामान्य रूपले उहाँहरूसँग जस्तो खानपिन छ त्यसैमा हामी रमाउने
8: बर्खाभरि गली थकित शरीर भएको हुनाले त्यस दिदीबहिनीहरूले घरमा काम मात्रै गर्नुपर्ने र खानलाई राम्रोसँग नपाउने भएको हुनाले त्यो चेलीबेटीलाई चाहिँ बर्खाभरिको थकाइ पनि मरोस् खान पनि राम्रोसँग खान पाउन् भनेर माइतीले ल्याएर चेलीबेटीलाई खुवाउने चलन थियो त्यसमा अब तिजको दिन हरितालिका तिजको दिन दर खुवाए अघिल्लो दिन दर खुवाएर भाद्र शुक्ल तृतीयाको त्यसको दिन व्रत बसी, त्यसको भोलिपल्ट चौथीको पनि पूजा गरी पञ्चमीको व्रत बसेर तिजको समापन गर्ने चलन चलिआएको थियो भने अहिले भनेको चाहिँ भदौ नभएदेखि नै एक महिना अगाडिदेखि नै तिजको दर खाने चलन

0: चलिआएको छ।
1: तीजको मौलिकता जोगाउँदै आधुनिक पुस्ताको रुचिलाई समेत समेट्न सके पर्वको सांस्कृतिक महत्व अझ बलियो बन्ने देखिन्छ। त्यसका लागि परिवार, समुदाय, सांस्कृतिक संस्था तथा स्थानीय तहले मौलिक तीज गीत, नृत्य र परम्परागत अभ्यासको संरक्षणमा समेत ध्यान दिन जरुरी रहेको सामाजिक अगुवाहरूले बताएका छन्। साधारण सभाका विभिन्न चरण पार गर्दै झापाको दमकाठमा मुख्य कार्यालय रहेको कञ्चनजङ्घा बहुद्देशीय सहकारी संस्थाले आफ्नो 26औं वार्षिक साधारण सभा अन्तर्गत माइनोट प्रमाणीकरण सभा सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष भरत कुमार चमलागाईको अध्यक्षता र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मी उप्रेतीको प्रमुख आतिथ्यमा भएको हो। सभामा संस्थाको गतिविधि, सदस्यहरूको सहभागिता तथा सहकारी मार्फत आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा संस्थासँग उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। संस्थासँग नियमित र उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ। तीजको दिन आज सोमबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1200 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार हिजो सुन तोलाको 3,02,200 रुपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको हो। यस्तै हिजो तोलामा 60 रुपियाँले बढेर चाँदी तोलाको 4,660 रुपियाँमा कारोबार भएको थियो। आज 40 रुपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
2: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
3: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
2: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जोरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
3: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
2: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
3: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
2: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडाङ्गी रोड, डिम्याट नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। जम्मू कश्मीरमा विद्रोही संगठन लश्कर ए तोइबाले आफ्नो सञ्जाल पुनर्जीवित गर्ने प्रयास तीव्र पारेपछि भारतीय सुरक्षा निकायले कार्यवाही अझ कड़ा बनाएका छन्। गुप्तचर रिपोर्टका अनुसार उपत्यकामा विद्रोही संगठनले आफ्नो प्रभाव पुनः कायम गर्नका लागि युवाहरूलाई कट्टरपन्थी बनाउने प्रयास बढ़ाइरहेको छ। प्राप्त गुप्तचर सूचनालाई आधार मानेर राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईए र राज्य अनुसन्धान एजेन्सी एसआईएले सतर्कता उच्च पारेका छन्। सुरक्षा अधिकारीहरूका अनुसार लश्करले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा विशेष इकाइहरू खड़ा गरेको छ। हाल कश्मीर उपत्यकामा कट्टरपन्थी गतिविधिहरूमा कमी आए पनि यसलाई लश्करले ब्युझ्याउने प्रयास गरिरहेको भारतीय गुप्तचरहरूको खुलासा छ। पाकिस्तानले लश्कर ए तोइबालाई संरक्षण दिइरहेको आरोप भारतले लामो समयदेखि लगाउँदै आएको छ, जसलाई पाकिस्तानले अस्वीकार गर्दै आएको छ। अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधि प्राप्त भएसँगै नेपाली क्रिकेट क्षेत्र उत्साही बनेको छ। क्रिकेट एसोसिएसन नेपाल क्यानका सचिव पारस खड्काले एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। युवा खेलाड़ीको प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति आशा जगाएको र समग्रमा नेपाली क्रिकेट टोलीले राम्रो गरिरहेको उहाँको भनाइ छ। उहाँले नेपालको एक दिवसीय ओडीआई संरचना र फर्मेटमा भने थप केही मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। अहिलेका लागि एसिया कपमा छनौट हुनु टोलीका लागि मनोबल बढाउने महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुशी ल्याउन गर्व लागेको बताउनु भएको छ। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। नेपाली महिलाहरूको मुख्य पर्व तीज हर्षोल्लासपूर्वक मनाइँदै मौलिकता मासिनेप्रति बढ्दो चिन्ता। भोटेकोशी बाढीमा बेपत्ता सयौंको अझै खोजी जारी। अवस्था थाहा नपाउँदा परिवारमा पीड़ा। पुनर्स्थापनामा बजेट अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। बाँदरबाट आजित भएका भोजपुरका किसानले रोजे अन्नबालीको विकल्प। बिसार खेती गर्न थालेपछि आनन्दसँगै बढ़्यो आमदानी। जम्मू कश्मीरमा विद्रोही संगठन लश्कर ए तैयबा पुनः सक्रिय। भारतले बढ़ायो सुरक्षा सतर्कता। र एसीसी प्रिमियर कपको उपाधि प्राप्त भएसँगै नेपाली क्रिकेट क्षेत्र उत्साही। थप उपलब्धिका लागि अझ सुधारको खाँचो। यसका साथै खबर परिक्रमाक्रम सकिएको छ। प्राविधिक रूपमा संयोजन गर्ने सुरजसँगै म गोपाल बिदा चाहन्छौ। नमस्कार, शुभ सन्ध्या।

दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, भिकाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
2: हाम्रा विशेषताहरू
1: ग्यास्ट्रिक अल्सर हेपाटाइटिस जन्डिस मूर्छा पर्ने क्यान्सर घाँटी दुख्ने
2: टन्सिलाइटिस नाक बन्द हुने सर्दी लागिरहने पिनास कान पाक्ने टाउको दुख्ने केस झर्ने मानसिक तनाव
1: एलर्जी दम बात नसा सम्बन्धी रोग हर्निया पेरालाइसिस
2: स्पेन्डुलाइटिस साइटिका बथरिया प्रोस्टाइटिस ट्युमर पायोरिया बायस प्रेसर सुगर चर्मरोग मुसा खिल डन्डिफोर
1: गुप्त रोग महिला सम्बन्धी रोग शरीर झमझमाउने पोल्ने निदाउने
2: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोग सफल उपचार गरिन्छ।
1: डाक्टर केपी सुवेदी एमडी होमियोपेथिक।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक छ थारा अगाडि। फोन नम्बर 023-573-752 र 023-581-052 मोबाइल नम्बर 98-526-70-552।
4: खुसीको खबर मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक दुई खर्करे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिभारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू दमक दुई खर्खरे आम्दा। सम्पर्क नम्बर 98-526-23-23 98-526-23-37 98-438-54-085 98-2

0: 1914
1: को जस्तै मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बटुका चाहिएको छु। कहाँ पो मिल्ला हौ? त्यही त मलाई पनि मैले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक्का पाइन्छ।
2: होइन के को गन्ठन हो यो?
1: म पनि त्यही भन्दैछु।
2: त्यही त, त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा, काँसा, भोजपुरी खुकुरी, मणिपुरी झर्का, थालबटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
1: साथमा महागुरु फाल्गुनन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
2: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
3: साथै ओइगा ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिबारा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 98526-76162, विनोद पाण्डे 98240-83188, प्रकाश पाण्डे 98160-30993, सोभित पाण्डे 98079-62602, फोन नम्बर 023-582-594।
5: जापानिज इन्सेफलाइटिस रोग बारे स्वास्थ्य कार्यालय झापाको जरुरी सूचना।
6: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
7: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
6: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
7: बेसरी टाउको दुख्ने,
6: उच्च ज्वरो आउने, बेहोस हुने,
7: घाँटी अरोरो कडा हुने,
6: कम्पन हुने,
7: पक्षघात हुने
6: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
7: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
7: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
6: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
7: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
6: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
7: सधैं झुल टाँगेर सुत्ने गरौं।
6: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय झापा।
8: हे भगवान्, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
9: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
8: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
9: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन। त्यहाँ एलईडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
8: ए हो र,
9: सर्वाधिक ग्राहकहरूको मन जिक्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
4: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
0: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 98426 20 2933 र 98049 31 6 39।

त्यसैले पोल्छ पन्सा हिँडे तिम्रो तस्विर मैले कहिले टेकिन। नमस्कार, म गायक ड्रमर नेपाली, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 MHz, शिक्षा सूचना मनोरञ्जनको संवाहक।

जरूर भेट हुन।

तिम्रो बादल छाए झैँ सुस्केर सुन्छु

कलो मन उडाएर बस्नु पर्यो आज मैले आशा चुडाएर हो आशा गरी बस्नु मात्र त्यो रुखको फल झटारोले हाने पनि छर्ने होइन।

पारी पाको पाँदेरामा बङ्केराको घारी मखमलको चोलियामा चारानीको हारी हो ओठमाथि टुपी उम्रो डाँडा लामा धारी मैले बिहा गरे भने

देब्रे कोखा माटा घाग्रो दाहिने हातमा लोटा आउँछु मात्र भन्यो तिमीले मेरै कर्म खोटा हो। सने फुकी बाजा बजे आउँला तिमीलाई रोजी तिमी मात्र आउँछु भन आउँला खोजी खोजी अन्त फेरि।

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
1: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
2: हाम्रा विशेषताहरू
1: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
2: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
1: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
2: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, बायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
1: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
2: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
1: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथिक।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 023-570-752 र 023-581-052, मोबाइल नम्बर 98-526-70-552।
4: कमरिया करे लबालो लाली पपी लागेलो ए बोले भाई कहाँ चल दिनु भएको ह आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ होस् मिठाई लाई पर्यो तपाईँको मिठाई तपाईँ आफै राख्नु
5: भाग बगल्योर कस्तो मान्छे छ यहाँ मानव जेन्टल हुँदा हुँदै बगल्योर जस्तो भरिकेर हुन्छ
4: मानव जेन्टल
5: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई
3: ल सुन भले भाइ त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ अनि सुन त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिना भरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर फारी दमक छापा पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै फोन नम्बर 023-584-973
5: मानव डेन्टल केयर अर्थो सेन्टर फारी पहिचानको कुरो छ के भन्नु पर्छ यो कुरो
6: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ अब सही ठाउँ छान्नुहोस् नेङमाङ ड्राइभिङ स्कुल दमक यहाँ दक्ष प्रशिक्षकद्वारा कार भेन स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ नझुकिनुहोस् है बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन् तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो सम्पर्क प्रोप्राइटर डिक बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
7: हाई डियर, के छ? ठिक त छौ नि?
8: छैन, केही पनि ठिक। आजकल त तिमीलाई भेट्न पनि साह्रै महँगो हुन थाल्यो है।
7: सरी डियर, नरिसाउ न। तिमीलाई थाहा छ त म अहिले कस्तो अभियानमा लागिरहेको छु भनेर।
8: थाहा छैन मलाई, आफ्नो बोयफ्रेन्डलाई त केही कुरा सेयर गर्ने टाइम नै कहाँ छ र तिमीसँग।
7: आजको सबै टाइम तिम्रो लागि र हाम्रो अभियानको बारेमा पनि म तिमीलाई सबै बुझाउँछु। ल सुन, सामाजिक यौन विकृति विरुद्ध हाम्रो अभियान द कन्डम हाउस भन्ने मूल नारा सहितको अभियान हो हाम्रो।
8: भन्नाले
7: द कन्डम हाउस दमकले यौन रोगबाट बच्न र सुरक्षित यौन सम्पर्कको लागि कृत्रिम यौन अङ्गहरूको बिक्री सुरु गरेको छ नि।
8: ए, अनि यसबाट चाहिँ के फाइदा छ नि?
7: यसको धेरै फाइदाहरू छ नि। कृत्रिम यौन अङ्गहरूको प्रयोगले गोपनीयता रहनुका साथै विकृति पनि नियन्त्रण हुन्छ, आफू जहाँ गए पनि लान सकिन्छ, अनि यौन अङ्गहरूको प्रयोगबाट पर स्त्री एवं पर पुरुषहरूको भावनात्मक सम्बन्ध साटासाट नहुने भएकाले घर परिवार बिग्रने डर पनि त हुँदैन नि।
8: ओहो, यो त धेरै राम्रो रहेछ नि। अनि यो द कन्डम हाउसमा अरू सेवा सुविधा के छ नि?
7: त्यहाँ त कपालहरूलाई आवश्यक पर्ने सबै कुराहरू, शीघ्र स्खलन रोक्ने कन्डम, अति पातलो कन्डम, काँडे कन्डम, पुनः प्रयोग गर्न मिल्ने कन्डम, भाइब्रेटिङ कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, महिला पुरुष दुवैका लागि कृत्रिम यौनाङ्गहरू, महिलाहरूका लागि भाइब्रेटर, सुखापन हटाउने चिल्लो पदार्थ, सिलिकन रिङ, पेनिस पम्प, सिलिकन ब्रा, सरप्राइज गिफ्ट, साथमा अन्य सामग्रीहरू पनि छन् र अझ होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
8: साँच्चै गजबकै रहेछ। अनि यो कहाँ छ बेबी?
7: ए, यो चाहिँ दमक 8 पश्चिम बस स्ट्यान्ड छेउमा रहेको छ र बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म खुला रहन्छ। अनि तिमीलाई पनि कुनै बेला काम लाग्न सक्छ, त्यसैले ल यो नम्बर टिपिराख 9846004089 र 9806501116।
8: तिमी त निकै बाठी पो भएछौ त।
7: अनि गर्लफ्रेन्ड कसको?
9: याद गर्नुहोस्, पसल सोही बिल्डिङको अगाडिको सटरमा सारेको छ है।
7: बी सेफ एन्ड सर्भ अदर्स, द कन्डम हाउस।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

1 सय 91 बाट सम्मानित बजरङ स्टिलको टिएमटी सर्ट आइभी एङ्गल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350 97046073।
3: निशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा गिजा सुन्निएर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, गिजाको अपरेसन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
4: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरभीजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
3: उक्त कुरा बिरामी आफैले कज बबलबाट हेर्न सकिनेछ।
4: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
2: ओरो डेन्टल केयर प्रणाली, दमक चोक, चेसिसोक छापा। फोन नम्बर 023-571-522।
5: नमस्ते, म हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र निशुल्क रूपमा वडा कार्यालयमा दर्ता गराउ। दमक नगरपालिका 3 नम्बर वडा कार्यालयबाट जनहितमा जारी सूचना।
1: हिमशिखर टाइम चेक
2: अहिले 8 बज्यो। यस, टाइम चेक का प्रायोजक
3: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रणालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: अनि हो, यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
2: काकी, होइन, के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनु हुन्छ
1: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
2: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि, ढुक्क भएर गए हुन्छ। बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि, अब आइया गएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ, फोन 023-576-777, मोबाइल 97-697-27-934।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रणालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम्प धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम्प धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, मिक्लाजुङ 7 मधुमल्ला टाढी रोड उत्तर टावर भएको घरमा, फोन नम्बर 98-20-70-83-82, 98-4-30-21-753।
5: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नु पर्ने रोग हो?
6: यदि त्यसो हो भने नआतिनुहोस्, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
5: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
7: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
8: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
7: दम,
8: गच्छाबाद,
7: पित्त पथरी,
8: मूत्र पथरी,
7: ट्युमर,
8: क्यान्सर, क्यान्सर,
9: डायबिटिज,
8: पक्षघात,
9: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
8: नाक कान घाँटीको रोग,
9: हार्ट जोनी र नसाको रोग,
2: थाइराइड, किडनी फेल भएकाहरू,
9: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
5: नायक होम क्लिनिक, शङ्कर चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892।
10: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
11: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
4: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
11: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
4: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
11: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
4: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
11: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023575906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नु भएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
1: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
2: हाम्रा विशेषताहरू
1: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
2: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
1: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
2: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पायल्स, प्रेसर, सुगर, चर्मरोग, मुसा, खिल, डन्डिफोर,
1: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निधाउने,
2: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
1: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथिक।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 023-570-752 र 023-581-052, मोबाइल नम्बर 98-526-70-552।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98-060-22-730, 98-526-70-030। झिलझिले सम्पर्क 97-073-21-494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमो डायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक 2 खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिपारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू, दमक 2 खरखरे आम्दा। सम्पर्क नम्बर 98-526-23-023, 98-526-23-037, 98-438-54-085, 98-223-77-636।
6: हे भगवान्, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
7: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
6: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
7: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन।
8: त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र,
8: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट्स सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
9: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
6: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 MHz।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350, 97046073।
1: हिमशिखर टाइम चेक,
2: अहिले 9 बज्यो। यस, टाइम चेक का प्रायोजक
3: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेसन दमक।
4: पूर्वबाट उदाएको सूर्य सँगै आयो, आफ्नो परिवेशको कुरा बल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छ कुरा हामी, शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी। भाषा भाषी जाति जाति संस्कृतिको सार, प्रकृतिको सुन्दरता हाम्रो उपहार, हिमाल पहाड तराईको यो बच्चा खबर, तपाईँ हाम्रो रेडियो यही हो हिमशिखर।
5: Radio Hinsicker 103.2 MHz.

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, भिकाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नु भएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक 6 झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर, फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
2: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेशन गर्नुपर्ने रोग हो?
3: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
2: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
4: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
5: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
4: दम,
5: गठियाबाद,
4: पित्त पथरी,
5: मूत्र पथरी,
4: ट्युमर,
5: क्यान्सर,
4: डायबिटिज,
5: पक्षघात,
4: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
5: नाक कान घाँटीको रोग,
4: हार्ट जोनी र नसाको रोग,
5: थाइराइड, किडनी फेल भएकाहरू,
4: मुटु, छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुके रोगलाई बिना अपरेशन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
2: नायक होमियो क्लिनिक, शङ्कर चोक, दमक, छापा, फोन नम्बर 98-42-093-892, 98-42-093-892।
6: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
0: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला, फोन नम्बर 98-060-22-730, 98-526-70-030, झिलझिले सम्पर्क 97-073-21-494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
7: हाई डियर, के छ, ठिक त छौ नि? छैन केही पनि ठिक। आजकल त तिमीलाई भेट्न पनि साह्रै महँगो हुन थाल्यो है।
8: सरी डियर, नरिसाउ न, तिमीलाई थाहा छ त म अहिले कस्तो अभियानमा लागिरहेको छु भनेर।
7: थाहा छैन मलाई, आफ्नो बोयफ्रेन्डलाई त केही कुरा सेयर गर्ने टाइम नै कहाँ छ र तिमीसँग।
8: आजको सबै टाइम तिम्रो लागि र हाम्रो अभियानको बारेमा पनि म तिमीलाई सबै बुझाउँछु। ल सुन, सामाजिक यौन विकृति विरुद्ध हाम्रो अभियान द कन्डम हाउस भन्ने मूल नारा सहितको अभियान हो हाम्रो।
7: भन्नाले
8: द कन्डम हाउस दमकले यौन रोगबाट बच्न र सुरक्षित यौन सम्पर्कको लागि कृत्रिम यौन अङ्गहरूको बिक्री सुरु गरेको छ नि।
7: ए, अनि यसबाट चाहिँ के फाइदा छ नि?
8: यसको धेरै फाइदाहरू छ नि। कृत्रिम यौन अङ्गहरूको प्रयोगले गोपनीयता रहनुका साथै विकृति पनि नियन्त्रण हुन्छ, आफू जहाँ गए पनि लान सकिन्छ, अनि यौन अङ्गहरूको प्रयोगबाट पर स्त्री एवं पर पुरुषहरूको भावनात्मक सम्बन्ध साटासाट नहुने भएकाले घर परिवार बिग्रने डर पनि त हुँदैन नि।
7: ओहो, यो त धेरै राम्रो रहेछ नि। अनि यो द कन्डम हाउसमा अरू सेवा सुविधा के छ नि?
8: यहाँ त कपालहरूलाई आवश्यक पर्ने सबै कुराहरू, शीघ्र स्खलन रोक्ने कन्डम, अति पातलो कन्डम, काँडे कन्डम, पुनः प्रयोग गर्न मिल्ने कन्डम, भाइब्रेटिङ कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, महिला पुरुष दुवैका लागि कृत्रिम यौन अङ्गहरू, महिलाहरूका लागि भाइब्रेटर, सुखापन हटाउने चिल्लो पदार्थ, सिलिकन रिङ, पेनिस पम्प, सिलिकन ब्रा, सरप्राइज गिफ्ट, साथमा अन्य सामग्रीहरू पनि छन् र अझ होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
7: साँच्चै गजबकै रहेछ। अनि यो कहाँ छ बेबी?
8: ए, यो चाहिँ दमक 8 पश्चिम बस स्ट्यान्ड छेउमा रहेको छ र बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म खुला रहन्छ। अनि तिमीलाई पनि कुनै बेला काम लाग्न सक्छ, त्यसैले ल यो नम्बर टिपिराख, 98446014 89 र 98060-85-116।
7: तिमी त निकै बाठी पो भएछौ त।
8: अनि गर्लफ्रेन्ड कसको?
0: याद गर्नुहोस्, पसल सोही बिल्डिङको अगाडिको सटरमा सारेको छ है।
9: बी सेफ एन्ड सेभ अदर्स, द कन्डम हाउस।
10: नमस्कार, म हुँ तपाईँहरूकै धुर्मुसे। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 MHz।

0: दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने, न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटर सम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक, झापा। फोन नम्बर 98160913।
1: अनि हो, यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
2: काकी, अहिले के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
1: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
2: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन के काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो के? ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला। ती दमकमा थाना रोडमै त हो नि, अब आइया गएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक स थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 0235677774, मोबाइल 97697974।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछौ।
5: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रो विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
6: स्पेन्डोलाइटिस, साइटिका, बथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, बायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, खिल, डन्डिफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निधाउने,
6: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
7: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक स थाना अगाडि। फोन नम्बर 0235707752 र 0235812052, मोबाइल नम्बर 98527752।

0: प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचो सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: हौ 1914 को जस्तै मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बटुका चाहिएको छु। कहाँ पो मिला हौ? त्यही त मैले पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक कहाँ पाइन्छ?
3: होइन के को गन्ठन हो यो?
2: म पनि त्यही भन्दैछु।
3: त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा काँसा भोजपुरी खुकुरी मणिपुरी झर्का थाल बटुका स्टिल रबर आइटम फेन रोटी मेकर ओभन इलेक्ट्रोनिक आइटम होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
2: साथमा महागुरु फाल्गुनन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
3: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
4: साथै ओइगा ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिभरा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम नगरपालिका रोड दमक छापा, प्रुफ राइटर पुष्प बहादुर पाण्डे 9825076162, विनोद पाण्डे 9824083188, प्रकाश पाण्डे 9816030993, सोभित पाण्डे 9079062602, फोन नम्बर 0385825094।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

भनेको सुन्दिनस् तैले। मान्छेसँग साँचो माया गर्ने एउटा मन हुन्छ र त्यो मन मेरो टुटिसकेको छ।

0: हे भगवान, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
1: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदाहुँदै दिक्क चाहिँ किन हुनु त?
0: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
1: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन।
2: त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र,
2: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
3: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। तमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
4: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-639।
5: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र निशुल्क रूपमा वडा कार्यालयमा दर्ता गराउ। दमक नगरपालिका 3 नम्बर वडा कार्यालयबाट जनहितमा जारी सूचना।
6: ग्लोबल आईबी बैंक, सबैका लागि बैंक।
7: हिमशिखर टाइम चेक,
8: अहिले 10 बज्यो। Yes, टाइम चेक का प्रायोजक
9: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउन्डेशन दमक।
10: पूर्वबाट उतारेको सूर्य सँगै आयो, आफ्नै परिवेशको कुरा बल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छ कुरा हामी,

0: त हाम्रो उपहार हिमाल पहाड तराईको यो बच्चा खबर तपाईँ हाम्रो रेडियो यही हो हिमसिखर हिमसिखर हिमसिखर रेडियो हिमसिखर 103.2 मेगाहर्ट्ज।
1: श्रोता अब तपाईँकै हितेर आज दिनभरिका खबरहरू समेटिएको संक्षिप्त खबर सङ्गालो सुन्न सक्नुहुनेछ। त्यस पश्चात 11 बजेसम्म विभिन्न नेपाली पुराना कालजी गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ।

भेट फेरि फेरि हुँदैन होला यो ठुलो संसारमा, ए भेट फेरि फेरि हुँदैन होला यो ठुलो संसारमा।

0: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
1: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
0: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
2: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
0: दम,
2: गठियाबाद,
0: पित्त पथरी,
2: मूत्र पथरी,
0: ट्युमर,
2: क्यान्सर,
0: डायबिटिज,
2: पक्षघात,
0: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
2: नाक कान घाँटीको रोग,
0: हार्ट जोनी र नसाको रोग,
2: थाइराइड, किडनी फेल भएकाहरू,
0: मुटु, छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुके रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
3: नायक होमियो क्लिनिक, शङ्करदर चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892।
4: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
5: हिमशिखर टाइम चेक,
6: अहिले 11 बज्यो।
7: यस, टाइम चेक का प्रायोजक,
8: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेसन, दमक।
9: पूर्वबाट उदाएको सूर्य सँगै आयो, आफ्नै परिवेशको कुरा पल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छ कुरा हामी, शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी, भाषा भाषी जाति जाति संस्कृतिको सार, प्रकृतिको सुन्दरता हाम्रो उपहार, हिमाल पहाड तराईको यो बच्चा खबर, तपाईँ हाम्रो रेडियो यही हो हिमशिखर, हिमशिखर, हिमशिखर रेडियो, हिमशिखर 103.2 MHz।
10: श्रोता, अब तपाईँ 1 घन्टा अवधिभर पुराना पुराना कालजयी हिन्दी गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ।

एक नाले बन्दुक, दु नाले बन्दुक, मृगलाई ताकेको, मृगलाई होइन मायालाई ताकेको। नमस्कार, म हुँ प्रशान्त ताम्राकार। तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संभाग रेडियो हिमशिखर 103.3 MHz।

0: रेडियो हिमशिखर 103.3 मेगाहर्ज।
1: श्रोता, अब तपाईँ एक घण्टा अवधिभर नेपाली विभिन्न पप गीत तथा डान्सिङ सङहरू सुन्न सक्नुहुनेछ। रेडियो हिमशिखर सुन्दै गर्नुहोला।